0: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन,
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार,
3: सम्पर्कका लागि फोन नम्बर 9819378811।

तपाईँलाई तयारी सुन र सलिक चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल।

0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
1: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम,
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
1: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842447462।
0: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
3: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 9804058909।
0: हातबारी 9 तुम्लिङटार, सङ्खुवा सभा।

0: ठेक्का त ट्याक्रा मिले। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो?
1: त्यसका लागि मङ्गला देवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातारी तीन मङ्गला देवी थान सुमन चोक प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 9852517753 र 029560553।
2: सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, राम प्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
3: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम:
2: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
3: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, राम प्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू: संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 संखुवा सभा, 029420049 भोजपुर,
3: नवीन कुमार डागी 9852055079 संखुवा सभा, जुनिता राई 9852077376 भोजपुर।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीको लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 029-570-292-9843-45-0019 र 98-14-36-51-88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

0: गहना प्रतिको चाहन, सुन्दरता प्रतिको आकर्षण जोगाइराख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपारी 9 तुमलिङटार खाद्य संस्थान अगाडि। सम्पर्क 0295750045 98420 46156।
0: मनदेखि मन पराएका डिजाइनहरूको लागि
3: आधुनिक खेती गरौं, गरौं धेरै समयको बचत। कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
4: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार। हाम्रा सेवाहरू
5: हाते ट्र्याक्टर,
4: कुटानी पिसानी मिल,
5: चोकर बनाउने मिल,
4: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
5: घाँस काट्ने मेसिन,
4: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
5: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
1: सम्पर्कका लागि फोन नम्बर 98 19 37 88 11।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन छ लिङलिङको शाखा अब पाँच खपन छ वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जसको सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खर्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97

0: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफन्ड गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। चैनपुर छ, चैनपुर बजार त्रि चोक, प्रोभाइडर पदम रसाइली, ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87 775।
1: सम्पूर्ण करदाताहरूमा खागबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
2: खागबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: साथमा ल्याउनु पर्ने कागजातहरू:
2: नेपाली नागरिकताको प्रमाण पत्र,
3: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
2: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
3: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
2: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
3: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
2: जग्गाको नापी नक्सा,
3: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
2: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
3: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनुहुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खाँदारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुणथान सङ्खुवा सभा।
4: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
5: पुरानो ग्यास्ट्रिक अल्सर, हर्सा, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, चिनी रोग, टन्सिल, बाथ, हाडजोर्नी, नसा, नाक कान, घाँटी, दम, पिनास, तल्लो पेट दुख्ने, महिनावारी गडबडी भएको, हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर, पाठ्यघर सम्बन्धी बाजुपनको समस्या, हात झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी, इसिजी, एक्सरे, भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 029570292, 9843445019 र 9814361188। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने व्यवहार रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ।
2: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने, यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
2: म्यादभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 को दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
0: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 0295602050, 0295601041 र 0295603041।
2: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
3: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 को उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नु पर्ने भएकोले मिति 2083 साउन 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने व्यवहार समेत सम्पूर्णमा जानकारी गराइन्छ।
2: आवश्यक कागजातहरू नागरिकता प्रमाणपत्रको फोटोकपी 1 प्रति, हालचालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 को दफा 3 र 10 को प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेशन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेशन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र 1 प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति, बाल पोषणको हकमा जन्मदत्ता प्रमाणपत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1-1 प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम। थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन बिसुङके 98520-58129, वडा सचिव उपेन्द्र भट्ट 98520-04-00 छ। सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।
2: सम्पूर्ण करदाताहरूमा खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खाँदबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ।
4: उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: साथमा ल्याउनु पर्ने कागजातहरू:
4: नेपाली नागरिकताको प्रमाण पत्र,
5: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
4: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
5: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
4: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
5: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
4: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अध्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
5: खागबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, माने भन्ज्याङ, सङ्खुवा सभा।
6: आस्था सुन चाँदी गहना पसल पाँच खपन्चा लिङलिङको शाखा अब पाँच खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा।
7: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू, रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा, पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन्चार लिङलिङ बजार,
6: प्रोप्राइटर खड्ग विश्वकर्मा।
5: सम्पर्क नम्बर 98 4 23 65 82।
7: याद राख्नुहोला, सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शङ्कर,
8: फोन नम्बर 98 11 33 96 97।
9: सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम सङ्खुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँच खपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलितोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
5: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण। सुन्तला जोन सङ्खुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5,
0: चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र, भोजपुर नगरपालिका 3-4, टेम्के मयुङ गाउँपालिका 2-3-5-7-8, सडानन्द नगरपालिका 1-2-3-4-5-6-7-8-10-11-12-13-14, रामप्रसाद राई गाउँपालिका 5-6, शाल्पा सिलिछो गाउँपालिका 2-3-4-6।
9: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैँचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
0: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
9: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 सङ्खुवा सभा, 0294-20-49 भोजपुर,
9: नवीन कुमार डागी 98-5-20-55-079 सङ्खुवा सभा, जुनिता राई 98-5-20-77-376 भोजपुर।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
2: निकिता किराना पसल नै किन?
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
2: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98 42 44 47 62।
0: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
3: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98 40 58 90 89। मिसन टेडेन सप्लायर्स,
0: हातबारी 9, तुम्लिङटार, सङ्खुवा सभा।

0: ठेक्का तट्या अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रिपमा जान पर्यो। जस्ता पाटा, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाटा, जगदम्बा सुपर साइन जस्ता पाटा र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातरी तीन मङ्गलादेवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 98 5251 7353 र 029 560 553।

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी नौ तुमिन्टार खाद्य संस्थान अगाडि, सम्पर्क 029575045, 9842046156।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि।

नौ परमेश्वरी यो गैरी खेतका सिने भूमि नागनगिनी देवी देवता सबैले काइलालाको खेतको रक्षा गरिदेऊ। ठुलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्।

नौ परमेश्वरी यो गैरी खेतका सिने भूमि नागनगिनी देवी देवता सबैले काइलाको खेतको रक्षा गरिदेऊ। ठुलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते कार्यक्रम कार्यान्वयन इकाइ सभा
0: जोन प्राविधिक एकाई भोजपुर जोन सम्पर्क एकाई मादी
1: र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
3: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
2: कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भएको अनुसार लक्ष्य संख्या 19
2: बजेट रु 76 लाख अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।

0: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवासभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082/4 उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
1: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूची 2 निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाई संघवा सभाको वेबसाइट
0: www.pmampsankhuwasabha.gov.np
1: बाट प्राप्त गर्न सकिनेछ।
2: आवेदकको व्यक्तिगत तथा 3 पुस्तै विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
1: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि,
0: उद्यममा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
0: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 98520558079 सङ्खुवा सभा र 029420049, 98207-73-76 भोजपुर। स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभा।

0: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
1: खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: साथमा ल्याउनु पर्ने कागजातहरू:
1: नेपाली नागरिकताको प्रमाणपत्र,
0: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
1: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
0: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
1: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
0: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
1: जग्गाको नापी नक्सा,
0: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
1: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
0: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनु हुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुणथान, सङ्खुवा सभा।
2: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खादबारी नगरपालिका कार्यालयको सूचना।
3: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णय अनुसार अनुरोध छ।
1: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने, यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने,
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने,
1: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने,
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त, असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने,
1: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने,
0: निमित्त प्रमुख प्रशासकीय अधिकृत खादबारी नगरपालिका कार्यालय, सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 0295602050, 0295601041 र 0295603041।
4: सूचना सूचना सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम सङ्खुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङ्ला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँच खपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
0: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम:
4: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
0: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
5: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
0: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
5: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको
6: समय हो अहिले बिहानको 11 बजे।
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखेबास एफएम 104 मेगाहर्ज।

हजुर आकाश खुलेको भन्छन् सबैले राम्रो फुल फुलेको भन्दा नि।

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले मध्याह्न 12 बजे
1: सूचना संचार र मनोरञ्जनको आवाज यो हो एफएम पार्थिवास 104 मेगाहर्ज खादबारी 3 संखसभा
2: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध
3: खादबारी नगरपालिकाले सम्पत्ति कर मालपोत भूमि कर तिरो व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ
2: साथमा ल्याउनु पर्ने कागजातहरू
3: नेपाली नागरिकताको प्रमाणपत्र
2: जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा
3: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात
2: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण
3: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र
2: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र
3: जग्गाको नापी नक्सा
2: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद
3: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ
2: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनुहुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालय अरुणथान सङ्खुवा सभा

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ।
2: राष्ट्रिय परिचय पत्र परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने, यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने,
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने,
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने,
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने,
2: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
0: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 0295602050, 0295601041 र 0295603041।

सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 0295602050, 0295601141 र 0295602050।

0: अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण। सुन्तला जोन सङ्खुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागज प्रतिलिपि।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 सङ्खुवा सभा, 0294-20-49 भोजपुर,
0: नवीन कुमार डागी 98-55-79 सङ्खुवा सभा, जुनिता राई 98-57-376 भोजपुर।
2: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
3: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 साउन 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
2: आवश्यक कागजातहरू: नागरिकता प्रमाणपत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 दफा 3 र 10 प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेशन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेशन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र एक प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस एक प्रति, बाल पोषणको हकमा जन्म दर्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी एक एक प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम। थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन बिसुङके 98520 58129, वडा सचिव उपेन्द्र भट्ट 98520 04 00 छ, सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।
4: आस्था सुन चाँदी गहना पसल 5 खपन 4 लिङलिङको शाखा अब 5 खपन 6 वाना बजारको बस स्ट्यान्ड डाँडामा।
5: एक नम्बर सुन्न, असली प्रादीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू, रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा, पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 5 54 लिङलिङ बजार,
4: प्रोप्राइटर खर्ग विश्वकर्मा।
6: सम्पर्क नम्बर 98 4 23 65 82।
5: याद राख्नुहोला, सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर, फोन नम्बर 98 11 33 96 97।

सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित

0: सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखोपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेनके मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेमके मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
0: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
0: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0295268655 संखुवा सभा, 0294200049 भोजपुर,
0: नवीन कुमार डागी 98525559079 संखुवा सभा, जुनिता राई 98527376 भोजपुर।
2: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
3: पुरानो ग्यास्ट्रिक अल्सर, हर्सा, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्मरोग, चिनी रोग, टन्सिल, बाथ, हार्जोनी, नसा, नाक कान, घाँटी, दम, पिनास, तल्लो पेट दुख्ने, महिनावारी गडबडी भएको, हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर, पाठेघर सम्बन्धी बाजोपनको समस्या, हात झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी, इसिजी, एक्सरे, भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 029-570-292-98-423-45-019 र 98-14-36-51-88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

0: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन,
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार,
3: सम्पर्कका लागि फोन नम्बर 9819378011।

0: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफन्ड गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यस्तो हो भने सदैव हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कैनपुर छ कैनपुर बजार त्रिचौक प्रभागेर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87 775।
1: के को अवरोध हो यो बाटो बाटो फेरि
2: बाटो छेक्नै पर्ने भयो गुरुजी। हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
1: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान भुवानी गर्नका लागि विश्वासिलो माध्यम।
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842 44 47 62।
1: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
4: प्रोप्राइटर सबिना जिनी तामाङ, सम्पर्क नम्बर 9804458909। मिसन टेरेन सप्लायर्स,
1: हातबारी 9 तुम्लिङटार, सङ्खुवासभा। एका त ट्याक्रक मिले, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
3: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रंगरोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड, खातारी 3 मंगलादेवी थान सुमन्त्रक। प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 9852519753 र 029560553।
5: सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाइ सभा,
5: जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी
6: र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
7: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
8: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
7: कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि।
8: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
7: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
6: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया।
5: प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
7: निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाई संखुवा सभाको वेबसाइट
6: www.pmamp.sankhuwasabha.gov.np
7: बाट प्राप्त गर्न सकिनेछ।
8: आवेदकको व्यक्तिगत तथा तीन पुस्ते विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
7: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि,
5: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
8: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
5: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र, थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 9852058 संखुवा सभा र 029420949 98207-7376 भोजपुर। स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा।
8: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083/3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: साथमा ल्याउनु पर्ने कागजातहरू:
8: नेपाली नागरिकताको प्रमाण पत्र,
6: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
8: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
6: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
8: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
6: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
8: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
5: खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय माने भन्ज्याङ संखुवास।

नमस्कार, गीत संगीत कुमार चौतारी, तिनचुरे अडियो भिडियो इलेक्ट्रोनिक्स एन्ड भेराइटी सेन्टर बसन्तपुर बजारमा अवश्य पाल्नुहोला। हाम्रा सेवाहरू आकर्षक मोडलका मोबाइल सेटहरू सुपथ मूल्यमा पाइनुका साथै मनै शीतल हुने गीतहरू मेमोरीमा भरिन्छ।

0: Making a good man. Right. Okay, put out it.
1: I feel like
0: rolling.

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्तरी चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खर्ग विश्वकर्मा
2: सम्पर्क नम्बर
3: 98.5 FM समय सूचक यो पाखरीबास FM को समय हो अहिले दिउँसो 2 बज्यो
4: श्रोताहरू अब हामी प्रस्तुत गर्दैछौ हिन्दी भाषाका गीत तथा संगीतहरू।

0: आर्थिक समृद्धि र समाज रूपान्तरणका लागि अरुण उपत्यका भित्रको फरक आवाज पाखरीवास एफएम 104 MHz सधैँ
1: सूचना संचार र मनोरञ्जन का आवाज यो हो एफएम पाखरीवास 104 MHz खादबारी 3 शङ्खसभा
2: पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएम को समय हो अहिले दिउँसो 3 बज्यो अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखरीवास एफएम 104 MHz
3: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खातबारी नगरपालिका कार्यालयको सूचना
4: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ।
1: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य यनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
3: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
1: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
3: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
1: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा एन 2075 को दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
3: निमित्त प्रमुख प्रशासकीय अधिकृत खातबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 029560250 029560141 र 029560341।
5: सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम सङ्खुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभा जोन प्राविधिक एकाइ भोजपुर जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6 मादी नगरपालिका 1, 7, 8 र 9 चैनपुर नगरपालिका 1, 2 र 4 पाँचखपन नगरपालिका 1 र 9 खादबारी नगरपालिका 3, 4 र 11 सभापोखरी गाउँपालिका 2-6 चिचिला गाउँपालिका 1-5 मकालु गाउँपालिका 1-6 सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5 भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11 सडानन्द नगरपालिका 9, 10 र 13 अरूण गाउँपालिका 2 टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9 रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7 आमचोक गाउँपालिका 1-4
6: साल्पा सिलिछो गाउँपालिका 2-6 कार्यक्रमहरूको नाम
5: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण,
6: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3-4-5-6-7, चैनपुर नगरपालिका 5-6-8-10-11, खादबारी नगरपालिका 1-2-4-5-6-7-8-9-10-11, सभापोहरी गाउँपालिका 1-2, सिलिचोङ गाउँपालिका 3-4-5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3-4, टेम्के मयुङ गाउँपालिका 2-3-5-7-8, सडानन्द नगरपालिका 1-2-3-4-5-6-7-8-10-11-12-13-14, रामप्रसाद राई गाउँपालिका 5-6, सालपा सिलिछो गाउँपालिका 2-3-4-6।
2: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
6: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
2: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 संखुवा सभा, 0294-20-49 भोजपुर,
2: नवीन कुमार डागी 98-5-20-55-079 संखुवा सभा, जुनिता राई 98-5-20-77-376 भोजपुर।
7: सूचना सूचना सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ संखुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाइ सभा,
7: जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी
2: र जोन सम्पर्क एकाई दिङलामा अनुसूची 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूची 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास। लक्षित लाभग्राही 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
8: कार्यक्रम सञ्चालन हुने क्षेत्र: संखुवा सभा र भोजपुर जिल्ला भरि।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
8: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया: प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
2: सञ्चालन हुने अर्को कार्यक्रमको नाम: प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र: संखुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया:
7: प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
8: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूची 2 को निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाई संखुवा सभाको वेबसाइट
2: www.pmampsankhuwasabha.gov.np
8: बाट प्राप्त गर्न सकिनेछ।
1: आवेदकको व्यक्तिगत तथा तीन पुस्ते
9: विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
8: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि,
7: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
9: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
7: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र, थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 98520558079 सङ्खुवा सभा र 029420049, 98207773776 भोजपुर। स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभा।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्तरी चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका मारवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
0: प्रोप्राइटर खर्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97
4: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट
3: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ 24 घण्टा

0: इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98434549 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ संखुवा सभा।
1: धन्यवाद न्यूट्री प्लस। आजको खाना तपाईको नाम।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसल नै किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842444762
0: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिनाजिनी तामाङ सम्पर्क नम्बर 9840958099 मिसन टेरेन सप्लायर्स
0: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा एका त ट्याक्रक्क मिल हे अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो
2: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो जस्ता पाता खानेपानी निर्माण सम्बन्धी सामान हिल ट्याङ्क रड सिमेन्ट पाइप इट्टा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेड लाइन सम्झनुहोस् उल्लास जस्ता पाता जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खाँदारी दिन मङ्गलादेवी थान सुमन चोक प्रोप्राइटर धनबहादुर रसाइली सम्पर्क नम्बर 9852157753 र 029760553
4: ओहो यस्ता त हाम्रो गाउँमा दल्लाली नै आउँदैछन् रे
5: हो र त्यसो भए त मेरो कानी छोरालाई पठाउनु पर्यो
4: पठाउ बत्ती भइहाल्छ कि

0: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083/3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू:
0: नेपाली नागरिकताको प्रमाण पत्र,
1: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
0: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
0: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, माने भन्ज्याङ, सङ्खुवा सभा।

0: सम्पूर्ण करदाताहरूमा खागबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
1: खागबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: साथमा ल्याउनु पर्ने कागजातहरू:
1: नेपाली नागरिकताको प्रमाणपत्र,
0: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
1: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
0: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाइ र चौडाईको विवरण,
1: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
0: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
1: जग्गाको नापी नक्सा,
0: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
1: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
0: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनुहुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खागबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुणथान सङ्खुवा सभा।

0: नमस्कार, म गायक चन्द्र कुमार घले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज यो हो एफएम पाखरी रस 104 MHz। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: पाखरीबास एफएम समय सूचना। यो पाखरीबास एफएम को समय हो अहिले दिउँसो 4 बजे।
2: श्रोताहरू, अब हामी प्रस्तुत गर्दैछौ केही पप गीतहरू।

0: स्मार्ट मान्छे स्मार्ट तरिका मर्मु बैंकको मोबाइल
1: ब्याङ्क शुभम असली ओपीसी सिमेन्ट सिन्स 2003
2: डिश होम फाइबर नेट एक सही कनेक्सन
3: छिटो सजिलो र विश्वासिलो यस्तो हातमै पैसा दिए जस्तो
4: प्रभु मनी ट्रान्सफर प्रभुकै इच्छा
5: बेरोजगारीलाई हराउ देशलाई जिताउ
6: रोहित ब्याङ्क खुसी बाँडे वर्ष खुसी
7: प्रेमले बाँधेको हाम्रो सम्बन्ध जस्तो कि सुख

0: यो पार्थिवा एफएमको समय हो, अहिले साँझ 5 बज्यो।
1: अब हामी प्रस्तुत गर्दैछौ बाल बालिका सम्बन्धी गीत तथा संगीतहरू।

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले साँझ 6 बज्यो
1: सम्पूर्ण करदाताहरूमा खागबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध
2: खागबारी नगरपालिकाले सम्पत्ति कर मालपोत भूमि कर तिरो व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ
1: साथमा ल्याउनु पर्ने कागजातहरू
2: नेपाली नागरिकताको प्रमाण पत्र
1: जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा
2: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण
2: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र
2: जग्गाको नापी नक्सा
1: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद
2: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ
1: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनु हुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ खाँदबारी नगरपालिका 4 नम्बर वडा कार्यालय अरुणथान सङ्खुवा सभा
3: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना
4: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णय अनुसार अनुरोध छ
2: राष्ट्र परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने
1: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने
1: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने
2: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने
1: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय सङ्खुवा सभा थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला सम्पर्क नम्बर 0295602050 0295601041 र 0295603041
5: आस्था सुन च्यादी गहना पसल 5 खपन 4 लिङलिङको शाखा अब 5 खपन 6 वाना बजारको बस स्ट्यान्ड डाँडामा
6: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
5: प्रोप्राइटर खर्ग विश्वकर्मा
1: सम्पर्क नम्बर 98
3: 2023-65-082।
6: याद राख्नुहोला, सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर,
2: फोन नम्बर 9811-33-97-97।
3: सूचना, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
7: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम:
3: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
7: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 संखुवा सभा, 0294-20-49 भोजपुर,
7: नवीन कुमार डागी 98-520-55-079 संखुवा सभा, जुनिता राई 98-520-77-376 भोजपुर।
8: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर 6.0।
9: पुरानो ग्यास्ट्रिक अल्सर, हर्ता, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, चिनी रोग, टन्सिल, बाथ, हार्जोनी, नसा, नाक कान घाँटी, दम पिनास, तल्लो पेट दुख्ने, महिनावारी गडबडी भएको, हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर, पाठेघर सम्बन्धी बाँझोपनको समस्या, हात झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी, इसिजी, एक्सरे, भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98 43 45 019 र 98 14 36 51 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल, जयपुर नगरपालिका 6, सङ्खुवा सभा।
10: डीआर स्टोर एन्ड राज स्टोर, तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
11: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्ष सँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खासगरीमा बुझेर आएको भयो नि।
0: ए हो र, के बुझ्नु भयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्त शुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरिराख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि।
0: ओहो हो र,
1: सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यवस्था रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विचार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य ब्याङ्क खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाई?
1: ए अँ, छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यस्तै गर्न भन्छु।
1: जनहितका लागि करदाता सेवा कार्यालय खासदारी।
0: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 98520 60817 र 029582817।

0: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्र्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378011।

0: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सदैव हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। चैनपुर छ, चैनपुर बजार त्रिचोक, प्रोभाइडर पदम रसाइली, ममता रसाइली। सम्पर्क 9861-37744 र 9153-87775।
1: के को अवरोध हो यो बाटो बाटो? फेरि
2: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
1: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान भवानी गर्नका लागि विश्वासिलो माध्यम।
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842-44-47-62।
1: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
4: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 9804-58-99। मिसन ट्रेडेन सप्लायर्स,
1: हातबारी 9, तुम्लिङटार, सङ्खुवा सभा। मिल है, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
3: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उलास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड, खाँदारी 3, मङ्गलादेवी थान, सुमन चोक। प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 9852-51-753 र 029-560-553।

गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा

0: प्राइडर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपानी नौ तुमिन्चार खाद्य संस्थान अगाडि, सम्पर्क 029575045 98426146156।
1: मनैदेखि मन पराएका डिजाइनहरूको लागि
2: सूचना सूचना सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, सालपा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
3: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
4: कार्यक्रमहरूको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
3: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
4: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 संखुवा सभा, 029420049 भोजपुर,
4: नवीन कुमार डागी 98525559079 संखुवा सभा, जुनिता राई 98527376 भोजपुर।
0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
3: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 साउन 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राही

0: हरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
1: आवश्यक कागजातहरू, नागरिकता प्रमाण पत्रको फोटोकपी एक प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो दुई प्रति,
2: साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 दफा 3 र 10 को
1: प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेसन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेसन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र एक प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस एक प्रति, बाल पोषणको हकमा जन्मदत्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी एक एक प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम, थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन बिसुङके 98520 58129, वडा सचिव उपेन्द्र भट्ट 98520 04 00 छ, सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।
3: सूचना सूचना सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाइ सभा,
3: जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी
4: र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
5: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
1: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
5: कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
5: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
4: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
5: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभाको वेबसाइट
4: www.pmamp.sankhuasabha.gov.np
5: बाट प्राप्त गर्न सकिनेछ।
1: आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
5: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि,
4: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
3: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र, थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 98520558079 सङ्खुवा सभा र 029420049, 98207773776 भोजपुर। स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभा।
2: सम्पूर्ण करदाताहरूमा खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खातबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083/3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: साथमा ल्याउनु पर्ने कागजातहरू:
2: नेपाली नागरिकताको प्रमाणपत्र,
0: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
2: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
0: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
2: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
0: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
2: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
3: खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, माने भन्ज्याङ, सङ्खुवा सभा।
5: सूचना संचार र मनोरञ्जनको आभास, यो एफएम पाथ्रीबाज, खातबारी 3 झारसुमका सङ्खुवा सभा।
6: पाथ्रीबाज एफएम समय सूचक, यो पाथ्रीबाज एफएम को समय हो, अहिले साँझ 7 बज्यो। सूचना संचार र मनोरञ्जनका आभास, यो एफएम पाथ्रीबाज 104 मेगाहर्ज सङ्खुवा सभा।

0: माथि एउटी केटी जुराइदिनु सकेनौ।
1: बालक, मैले त त कालेलाई भोरी केटी जुराइदिएको थिएँ नि, के गर्नु, त मोरो नै बोकाको रहेछ।

0: बाटोकै मात्रा हेरेर
1: लक्स भिटामिन सी को साथ जसले दिन्छ लेखाइएको ग्लो एकैजना छ जसलाई मेरो सबै डान्स टेस्ट थाहा छ म आफै लक्स आफ्नै लागि

0: शंकराचार्य दर्शक आजको धमला चमलामा हामी देशको राजनीतिक विषयवस्तुमा गहिरोतर समीक्षा गर्दैनौ, हामी देशको विकास र समृद्धिको बारेमा पनि आज चर्चा परिचर्चा र बहस गर्दैनौ। आज हामी यो देशमा गीत र संगीतको माहौल सिर्जना गर्दैछौ। गीत बिना संगीत बिना कुनै पनि मानवको जीवन अधुरो हुन्छ, त्यसैले आज हामी प्रेमको कुरा गर्छौं र आज हामी गीत र संगीतले समाजलाई दिन खोजेको सन्देशको बारेमा पनि गहिरोबाट समीक्षा गर्छौं। यतिखेर सबै नेपालीको चाहना छ खोप लगाउन पाउनु पर्छ, हाम्रो पनि माग छ प्रधानमन्त्री शेरबहादुर देउवालाई सबै नेपालीले खोप लगाउनै पाउनु पर्छ, मेरो माग हो। त्यसैले खोप बिना हामीले कोरोनालाई जित्न सक्दैनौ, त्यसैले आगामी दिनमा हामी खोपको बारेमा पनि चर्चा गर्नेछौ। तर आज हामी अहिलेको अवस्थामा तपाईँहरूको सामु सेलिब्रेटीको कुरा गर्न चाहन्छौ, गीत र संगीतमा रमेका जमेका व्यक्तिहरूको कुरा गर्न चाहन्छौ। हामी नायकको कुरा नायिकाको कुरा गायकको कुरा गायिकाको कुरा गरिरहँदाखेरि गीत र संगीतको कुरा गरिरहँदाखेरि आज हाम्रो बीचमा एउटा लोकप्रिय कलाकार हुन्छ प्रमोद खरेल। म केही समयको विश्राम पछि रोचक कुराकानी लिएर आउनेछु, प्रतीक्षा गर्नुहोस्। धमलाको हमला हेरिरहनुहोस्। दर्शक म बिना कसै कसैलाई मुस्किल छ पोखरामा, हाम्रो बीचमा हुनुहुन्छ चर्चित गायक प्रमोद खरेल। तपाईँलाई म धमलाको हमला स्वागत गर्न चाहन्छु।
1: थ्याङ्क यू सो मच। तपाईँको गीतले त पुरै ढल्कै बित्ला जस्तो।
0: तपाईँले गीत गाउँदाखेरि सबै मान्छेहरू हुरुक्क हुन्छन्, किन के कारणले?
1: त्यो चाहिँ तपाईँलाई अनुभव होला नि, होइन मैले गाउनेलाई त कसरी भन्नु, तपाईँहरूले सुन्नेलाई
0: गीत त पारखहरू धेरै छ नि प्रमोद।
1: धेरै हुनुहुन्छ, अब उहाँहरू भएर त म छु त नि, उहाँहरू हुन्थेन म कहाँ
0: हुन्छ।
1: होइन अहिले त गीत त भर्खर त तपाईँ आउँदैछु, आज त म तपाईँको मात्रै आज त म त गीत
0: गाउँ
1: आज त म गीत गाउने मुडमै छु।
0: जनतालाई तपाईँले हँसाउनु पर्छ, जनतालाई तपाईँले सन्देश दिनुपर्छ। कोरोनाको बेला छ, दुईपटक संक्रमण भएको व्यक्ति हो नि त प्रमोद जी।
1: दुईचोटि संक्रमण भएको मान्छेले चाहिँ गीत गाइहाल्नुपर्छ भन्ने कुरा। भर्खर तपाईँको कार्यक्रममा आउँदैछु, तपाईँको सुरिलो स्वर सुरुमै सुने।
0: आज तपाईँको गीतबाट कार्यक्रम अगाडि बढाउनु
1: होइन, म गीत सुनाउँछु नै, तपाईँको खबर सुनाउनु न। हेल्दी हुन्छ? तपाईँले मलाई लास्ट टाइम इन्टरभ्यू लिएपछि तपाईँ कोरोना भएछ
0: हो,
1: तर तपाईँ कोरोना हुँदाहुँदै मलाई इन्टरभ्यू लिनु भएको रहेछ।
0: तर तपाईँ संक्रमण भएन नि,
1: म त अलरेडी इन्फेक्टेड थिएर पो नभएको त। म फ्रेस थिएँ भने त स्योर मलाई लाग्ने रहेछ तपाईँले कोरोना हुँदाहुँदै।
0: मैले कसैलाई पनि सहेन
1: कोरोना, मलाई नसरेको हो नि त त्यो।
0: होइन, कसैलाई सरेको मेरो कारण,
1: त्यही त मलाई नसरेको हो, म अलरेडी इन्फेक्टेड भएको भएर म फ्रेस चाहिँ नभए म पनि बिरामी हुने रहेछु। आज इन्टरभ्यू दिँदैछु, भोलि तपाईँ संक्रमित भइदिनु भयो, अहिले त ठिक छ नि,
0: अहिले ठिक छ,
1: तर अब पनि त मलाई सर्दैन, अहिले पनि नडराउनु, म दुईचोटि इन्फेक्टेड भएको। भर्खर त कोरोनाबाट मुक्ति पाउँदैछु, गफ गरौँ, तपाईँसँग मलाई गफ गर्नै मनपर्छ।
0: भाउजू कहाँ जाँदाखेरि मलाई मन पराएर तपाईँले हेर्न जाँदाखेरि किन अशोक शर्माको नाम लिनुभयो?
1: अब एउटा रमाइलो थियो त्यतिखेर, अब आफूलाई नचिनिकन चिनेर मलाई फलानु भनेर चिनेर जानु
0: भनेर किन जानुपर्ने प्रमोद खरेल?
1: होइन, यस्तो भयो क्या, मेरो खासै मेरो सानोमा बोलाउने नाम नै अशोक थियो क्या घरमा, अनि मलाई ठ्याक्क मेरो नाम आएपछि अब त्यसमा मैले शर्मा जोडिदिएको मात्रै होइन, मैले अशोक दाई भनेर भने होइन, अशोक दाईलाई त चिनिहाल्छ नि, अशोक दाई त अलरेडी पपुलर नि होइन, मेरो मलाई सानो बोलाउने नाम थियो क्या घरमा, त्यही भएर मलाई क्विक दिमागमा त्यही आएर भनेको थिएँ।
0: तर उहाँले त पछि त मलाई चाहिँ किन मलाई धोका दिएको किन झुटो बोलेको भन्नुभएको थियो नि त।
1: कति कुराहरू झुटा बोलेरै मिठा मिठा हुन्छन् नि होइन,
0: त्यतिखेर तपाईँले झुटो बोल्दाखेरि पछि मिठो भयो,
1: मिठो भयो।
0: तपाईँको माझी विवाह नै हो?
1: एकदमै त हो नि।
0: होइन, पहिला पहिला तपाईँले प्रेम गर्नुभएको थियो, त्यसपछि तपाईँ माग्न जानुभयो?
1: होइन, मैले प्रेम गरेको मान्छेले झुटो बोल्दै माग्न जान्छन्, तपाईँ पनि बडा गलत कुरा गर्नुहुन्छ।
0: जीवनमा तपाईँले चाहिँ भाउजू बाहेक कसैलाई प्रेम गर्नु भएन?
1: कतिलाई गरे नि, तपाईँलाई गरिरहेको छु,
0: होइन
1: मेरो अडियन्सलाई। अब जिन्दगीमा गरेको कुराहरू इतिहास होइन, अब भविष्यहरू
0: तर पनि त इतिहासको कुरा पनि त थाहा हुनुपर्छ नि अहिलेको पुस्तालाई प्रमोद खरेलको
1: थियो होला
0: कति युवतीलाई तपाईँले मन पराउनु भयो, कतिसँग तपाईँको छ नि प्रेम सम्बन्ध गाँसियो झाँगियो त्यो सबै बताउनु साह्रो आज
1: सबै त म कहाँ बताउँछु त्यत्रो
0: कतिपय कुरा प्रेम सम्बन्धलाई तपाईँले लुकाउनु मिल्दैन
1: होइन, प्रेम सम्बन्ध कहाँ भन्नै पर्छ भन्ने छ कतिपय कुराहरू ती पुराना कुराहरू कति मन पराए होला कति मन पराएनन् होला, कति आफूले मन पराएकोले पनि मन पराएनन् होला, कतिपय आफूलाई मन पराउनेलाई आफूले मन पराइएन होला, त्यो त लाइफमा मान्छेको त्यो नर्मल कुरा हो, त्यो भनेको साधारण कुरा त्यो हुन्छ। अब त्यो कुरा तपाईँलाई मैले मेरो सबै कुरा भन्न थालेँ भने त तपाईँको कार्यक्रममा अरू के सोध्नुहुन्छ कि
0: त्यसो एउटा गीत आउनु सक्नु
1: गीत चाहिँ तपाईँलाई अस्ति मैले तपाईँको त्यो हेरेको थिएँ कि मान्ने बुढाको केराको तपाईँलाई क्वेसन चाहिँ ल्याउनुहुन्न अनि गीत चाहिँ दिइहाल्नु भन्ने त्यो कुराहरू तपाईँलाई अब आज रिपोर्टर्स क्लबमा जानु छ
0: यहाँबाट
1: हो कि हो कि, तर अब इन्टरभ्यूमा बोलाउनुहुन्छ म त्यत्रो धार आएको छु, अब कुरा तपाईँको क्वेसन यस्तो मिठो लाग्ने मलाई चाहिँ होइन, अनि तपाईँले गीत गाएरै एक घन्टा खाइदिनु अहिले अहिले ठ्याक्कै तपाईँले यहाँबाट जानु छ रिपोर्टर्स क्लबमा जानु छ, त्यहाँबाट निर्वाचन आयोगमा दलकोमा जानु छ, त्यसपछि प्रधानमन्त्रीहरूसँग त्यहाँ मिटिङमा जानु छ, सब कुरा भ्याएर इन्टरभ्यू लिन आउँदा क्वेसन चाहिँ केही नल्याउने अनि
0: त्यत्रो
1: धेरै त्यत्रो धेरै
0: तपाईँले गाइसकेपछि मान्छेहरू यति झुमिन्छ यो कार्यक्रम हेर्नको लागि
1: बुझेँ त्यो त म अहिले फेसबुक लाइभमा बसेर पनि गीत गाउन सक्छु, तर त्यहाँ त ऋषि धवला भेट्दिनँ नि, ऋषि धवला क्वेसन भेट्दिनँ, तपाईँ क्वेसन राख्नु के क्वेसन नै मलाई मनपर्छ तपाईँ
0: जब रेकर्डिङ गर्न जानुहुन्छ नि स्टुडियोमा, तर तपाईँ कुनै पूर्व तयारी बिना जानुहुन्छ अरे किन प्रमोद खरेलजी, के कारणले
1: कसले भन्नु
0: मलाई धेरैले भनेका छन्।
1: अब तपाईँ मेरो घरमा ठक्क भोलि आउनुहोस् 6 बजे आउनुहोस्, म मेरो डेली रुटिन हेर्नुहोस्, म बिहानको मेरो प्र्याक्टिसमा बस्नु सँगै
0: जानुहुन्छ
1: त्यस्तै लाग्छ, प्र्याक्टिस नगरेको भए अहिले यति गीतहरू त्यो प्र्याक्टिस नगरेको मान्छेले त अन द स्पोट गीत गाउनै सक्दैन,
0: दुईटा तिनवटा गाउन सक्दैन
1: होइन, राम्रो गाउनु पर्यो नि, गीत गाउनु र राम्रो गाउनु फरक छैन, राम्रो गीत प्रोफेसनल सिङ्गर हुनलाई तपाईँले ठुल्ठुलो जति पपुलर खेलाडी हुन्छ नि हेर्नु त, तपाईँले रोनाल्डोले अरूले भन्दा बढी प्र्याक्टिस मैदानमा गरेको, मेसीले अरूभन्दा बढी खटेको देख्नुहुन्छ नि, त्यो कारण के हो भने त उसले जति बढी उसमा प्रेसर छ उसले झन् धेरै प्र्याक्टिस गर्नुपर्छ। मैले दुईवटा तिनवटा चारवटा गीत रेकर्ड गर्यो भने त्यो त म झन् धेरै आफूलाई पर्फेक्ट राखेर आउनुपर्छ, कहिले काहीँ गर्नलाई रहरले गर्ने भए पो प्र्याक्टिस नगरी गर्नु त, मैले त अहिले एउटा गर्नुपर्छ भोलि अर्को प्रकृतिको गर्नुपर्छ, भरे अर्को रेकर्डिङ आउँछ एकदम कम्प्लिकेटेड गीत आउँछ, अनि म फर्ममा बस्नु पर्दैन, त्यही भएर मेरो बिहान आउनुहोस् मसँग घरमा तपाईँलाई चिया खुवाउँछु अनि मेरो रियाज हेर्नुहोस् मेरो प्र्याक्टिसहरू मसँगै बसेर अनि रेकर्डिङमा आउनुहोस्, ओहो प्र्याक्टिस हुँदो रहेछ नि हो रहेछ भनेर अनि तपाईँ यता आउनुहुन्छ
0: तपाईँ
2: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083/3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: साथमा ल्याउनु पर्ने कागजातहरू
2: नेपाली नागरिकताको प्रमाण पत्र,
3: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
2: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
3: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
2: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
3: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
2: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
3: खागबारी नगरपालिका 3 नम्बर वडा कार्यालय माने भन्ज्याङ संखुवा सभा।
4: पाखीबास एफएम समय सूचक, यो पाखीबास एफएम को समय हो, अहिले साँझ 7 बज्यो। सूचना संचार र मनोरञ्जनको आवास यो एफएम पाथीवास 104 मेगाहर्ज सङ्खुवा सभा।
0: पहिलो एल्बम तपाईँले कस कहाँ रेकर्डिङ गर्नुभयो आज बताउनुहोस् नेपाली जनतालाई।
1: मेरो फर्स्ट गीत चाहिँ साउन्डलिङ भन्ने स्टुडियोमा भएको थियो 56 सालमा रेकर्डिङ भएको, त्यो चाहिँ बानेश्वरमा थियो।
0: तपाईँले एल्बम निकाल्दाखेरि चाहिँ पहिलो एल्बम चाहिँ कहाँ रेकर्डिङ गर्नुभयो तपाईँ?
1: त्यही त पहिलो गीत चाहिँ त्यहाँ रेकर्ड भएको थियो कि,
0: त्यो प्रकाश शिष्यको स्टुडियो हो,
1: त्यो साउन्डलिङ भन्ने थियो। त्यतिखेर धेरै 3-4 दाईहरू हुनुहुन्थ्यो, हाम्रो एरेन्जर महाराज थापा पनि त्यहाँ हुनुहुन्थ्यो, त्यहाँ हुनुहुन्थ्यो हाम्रो एकजना भानु दाई हुनुहुन्थ्यो, त्यहाँ 4-5 जस एकदम म्युजिसियन दाईहरू हुनुहुन्थ्यो। उहाँहरूको स्टुडियोमा उहाँहरूसँग सङ्गतमा त्यहाँ एउटा एल्बम निस्केको, रेकर्डिङ सुरु भएको थियो।
0: त्यसो गीत गाउनुहोस् त, तपाईँको पहिलो गीत जसले तपाईँलाई चिनायो, आशा ख्याति कमाइदियो, जताततै तपाईँको प्रख्याति छ।
1: त्यो गीत त त्यति मान्छेले सुन्नु भएको छैन, तर मेरो पहिलो गीत हो होइन त्यो। तर तपाईँले आफ्नो भाउजूलाई नसम्झिनु सम्झिनु होला नि, फेरि भावुक भइहाल्नु भयो मैले भन्दै। यो चाहिँ हाम्रो पबिधन खालिङले कम्पोज गर्नुभएको, मेरो आफ्नै लिरिक्स हो।

0: यही नै थियो मेरो लाइफको फर्स्ट गीत.
1: तपाईँको जीवनको पहिलो गीत?
0: हजुर.
1: क्या राम्रो गीत गाउनु.
0: थ्याङ्क यू सो मच. तर यो गीत त्यस्तो पपुलर पनि भएन. त्यतिखेर म एकदमै एउटा भर्खर सिकारु पनि, हुन त अहिले पनि सिक्दैछु, जिन्दगी सिकेर कहिले सकिँदैन, तर अनुभव पनि कम. कहाँ प्रमोसन गर्ने, कहाँबाट बच्छ, टिभीमा कसरी पुग्छ, भर्खर एकदमै स्ट्रगल फेजमा त्यो गीत प्रमोसन सायद गर्नै सकिनँ. अब चाहिँ त्यो गीत म फेरि रि रेकर्ड गर्ने प्लानमा छु.
1: अहिलेसम्म तपाईँले कति हजार गीत गाउनुभयो प्रमोद खरेलजी, यति वृत्तान्त बताउनुहोस् न.
0: 2000+
1: गीत गाउनु भयो. सबै गीत चल्यो तपाईँ?
0: सबै कहाँ चल्छ, सबै त सबै चल्दै चल्दैन नि होइन. त्यो कुन के प्रपोजको लागि गाइएको हुन्छ, कुनै चलचित्रको ब्याकग्राउन्ड म्युजिक गाइएको हुन्छ, कुनै सोसियल गीतहरू गाइएको हुन्छ, कुनै फुल कमर्सियल गीत गाइएको हुन्छ, कुनै राम्रो गीत बनाए चल्छ भन्दा पनि चल्दैन. कुनै ठिक ठिकै गराए हुन्छ, हतार हतारमा चलाए हुन्छ. त्यो चल्ने र गीत बनाउने, गीत रेकर्ड गर्ने भन्ने फरक हो. चल्नु अर्कै चिज हो, गीत रेकर्ड आफ्नो कर्म गर्नु अर्कै चिज हो. तपाईँले इन्टरभ्यू लिएका सबै मान्छेलाई याद छैनन् होइन, तपाईँलाई नै ककसको लिएँ अहिलेसम्म याद छैन. तर तपाईँले इन्टरभ्यू लिएका चाहिँ कुनै कुनै चाहिँ भाइरल भइदिन्छन्, कुनै एकदमै पपुलर भइदिन्छन्। त्यो कर्म त तपाईँ गरिरहनु भएको छ नि डेली. त्यस्तै हाम्रो पनि कर्म डेली हुन्छ. त्यो चल्ने भन्ने त अब राख्नुहोस्, तर काम चाहिँ राम्रो गर्नु पर्यो. सबै त मान्छेलाई सबै कुरा त
1: ज्ञान पनि छ,
0: सबै कुराको ज्ञान कहाँ छ र म त्यस्तो ज्ञानी, त्यस सबै कुरा त कहाँ जान्छ.
1: रानीको ज्ञान पनि छ तपाईँसँग, चलचित्रको ज्ञान पनि छ, गीत र सङ्गीतको ज्ञान पनि छ,
0: त्यो इन्ट्रेस्ट छ, जानकारी लिन्छु के, जानकारी चाहिँ प्रायसम्म खेलकुद यताउता पोलिटिक्स जानकारी लिन्छु.
1: तपाईँको रुचिको विषय पनि हो राजनीति.
0: एक्ज्याक्टली, म रुचि राजनीति त एकदम रुचि, राजनीतिमा रुचि राखेन भने त एकदमै अपुरो हुन्छ. तर राजनीति गर्नु, राम्रो राजनीति गर्नु, नराम्रो राजनीति गर्नु, त्यो
1: त्यसमा प्रधानमन्त्री शेरबहादुर देउवाको क्यारिकेचर गर्नुहोस् न.
0: कहाँ राजनीतिमा राजनीति क्यारिकेचर
1: आउँछ त क्यारिकेचर गर्न सबैको
0: होइन. तपाईँको इन्टरभ्यू हेरिरहेको छु मैले यो हप्ता पनि, कति हाम्रो कलाकारहरूलाई बोल्नु भएको छ. अहिले अरूले कपिराइट हान्नुहुन्छ, अहिले मसँग त म्युजिकै कुरा गर्नु रमाइलो हुन्छ.
1: तपाईँसँग क्यारिकेचरको कुरा नगर्दाखेरि रमाइलो हुँदैन.
0: होइन, अहिले
1: धेरै कुरा छ क्या.
0: अब पोलिटिसियनहरूको अहिले, अब अहिले नगरौँ
1: न,
0: म मुड बनाउँछु नि, एकछिन पछि मुड बनाउँछु नि त.
1: त्यसमा तपाईँ दोहोरीमा पनि एकदम पोख्त कलाकार हो.
0: होइन, दोहोरीमा कहाँ, म त दोहोरीमा यहाँ क्या सिद्ध होइन. कस्तो भने दोहोरी चाहिँ म पहिला दोहोरी जान्दिनँ थिएँ होइन. म पूर्व झापामा हुर्केको मान्छे, दोहोरी थिएन हाम्रोतिर, त चलनै थिएन पहिला. अनि म्युजिक सिक्दाखेरि पनि मलाई दोहोरी आउँदैन थियो. तर मेरो पछि म सङ्गत गर्दै गएँ, मेरो दोहोरी गाउने लेजेन्ड दाईहरू अग्रज, अनि मभन्दा पछिको भाइहरू सँग म यति धेरै कन्सर्टहरूमा हिँडेँ, प्रोग्रामहरूमा हिँडेँ, अनि उहाँहरूसँग सहकार्य पनि गरेँ, म्युजिकल रेकर्डिङ पनि गरिरहेको हुन्छु. अनि उहाँहरूको प्रभावले मलाई यस्तो त्यो चिज भिज्यो. अनि मलाई चाहिँ दोहोरी आजकल चाहिँ सुन्नलाई, गाउन त म जान्दिनँ, तर म लोकदोहोरी सुन्नलाई एकदम मजा लाग्छ. मलाई लोकदोहोरी गाइदिएर मलाई अडियन्स राख्दै हो नि त, म एकदम मलाई त्यसरी आउँदैन, मलाई त्यस्तो दोहोरी आउँदैन. तर म अब कसरी गाउने दोहोरी, म त्यो हाम्रो कुलेन्द्र भाइले गाउनु भएको गीत एउटा सुनाउँछु ल. मलाई त्यो पुरै आउँदैन, एकनाथजीको शब्द यो जिम्बलबाको आगानीमा नारायण पूजा लाको

0: मलाई मलाई मन परेको कतिपय मेलोडी कस्तो राम्रो लाग्छ. म भने नि डोरीको चाहिँ म एकदम एकदम एकदम पारेको. म डोरीमा राख्यो भने आजकल चाहिँ म पुरा इन्जोय गर्छु क्या.
1: अब अहिले डोरी साँझ काहीँ पनि अहिले सबै बन्द भएको छ.
0: अहिले त साँझ मात्रै छ. अब डोरी डोरी साँझ छैन. डोरी एकतिर छ, साँझ एकतिर छ. अब कोरोनाले कहिले निकाल्छ होइन, कहिले खुलाउँछ. अब खुल्छ नि त, आशा गरौँ न. त्यस्तो
1: हाम्रो देशमा लोक भाका लोक संस्कृति लोक डोरीले चाहिँ ठुलो किसिमको चाहिँ मार्केट लियो है, बजार लियो है.
0: हाम्रो देशमा मात्रै होइन, संसारमै त्यो देशको, हाम्रो होइन, हाम्रो त्यो देशको, संसारमै त्यो देशको लोक कला संस्कृति जहाँको पनि प्यारो हुन्छ त्यो नै अजम्मरी हुन्छ. त्यही नै त्यो देशको पहिचान मुटु हो. जहाँको पनि त्यसमा आधारित रहेर मान्छेहरूले गीत सङ्गीत अरू भेराइटी इम्प्रुभाइजेसन गर्ने हो. त्यसले चाहिँ छुन्छ क्या छिटो.
1: तपाईँले कुनै लोकगीत सिर्जना गर्नु भएको छ?
0: लोक शैलीको गीतहरू चाहिँ बनाएको,
1: लोक
0: शैलीकोहरू बनाएको छु. अब त्यो
1: गीत गाइदिनुहोस्.
0: यस्तो होइन, गीत गाउने चाहिँ नयाँ आएन. म त भर्खर तपाईँले भन्ने बित्तिकै त अब म सम्झिँदैछु के बनाएको छु. अनि तपाईँले फ्याटै गाउनु भन्दा त म अहिले गाउन सक्दिनँ.
1: मलाई धेरैले भन्छ तर्मल खरेलसँग यति धेरै क्षमा त छ ऋषि धर्मलाई चाहिँ उहाँले तत्कालै गीत लेख्नुहुन्छ गाउनुहुन्छ क्या.
0: त्यो त अब हुनसक्छ, त्यो त बन्न सक्छ नि. अब तपाईँहरूले हिँड्दा हिँड्दै अन्तर्वार्ता लिनुहुन्छ होइन, बोल्दा बोल्दै क्वेसन सोधिरहनु भएको हुन्छ. अनि हामीले एकछिन बसेर गीत त बनाइहालिन्छ. कहिले काहीँ मुड त हो नि, त्यो त क्रिएसन भनेर गीतैले गर्नुहुन्छ. यही कुरा होइन, मैले केदार घिमिरेजीको इन्टरभ्यू हेरिसकेपछि मलाई थाहा थियो तपाईँसँग क्वेसन हुँदैन नि गीत गाउन लगाइहाल्नुहुन्छ भन्ने कुरा. आज प्रमाणितै भयो क्या यो. होइन, क्वेसन सोध्नु क्या.
1: राजनीति विषयमा सोध्छु तर

0: नेपालको गीत र संगीत आज धरापमा छ कि संकटमा छ कि एकदम भविष्य उज्जवल छ तपाईँहरूको बताउनुहोस्।
1: धरापमा संकटमा
0: अथवा
1: भन्दा पनि कस्तो छ भने नि तपाईँले ए केही छैन भने पनि यहाँ यति धेरै मान्छेहरूको आकर्षण छ, यति धेरै मान्छेहरूलाई अहिले गीत गाउन एउटा चाहिँ एउटा भन्नु भित्रबाट आइरहेको छ, मान्छेहरूमा गीत सङ्गीतप्रतिको मोह डेली बढिरहेको छ। हिजोको दिनमा कसरी रेकर्ड गर्ने, कहाँ पुग्ने भन्थ्यो, अहिले अनेक किसिमको प्लेटफर्महरू छ, त्यस्तै खालका सोजहरू त्यति आइरहेका छन्, यति धेरै सिङ्गरहरू हुनुहुन्छ होइन। भनेको त्यो चिज केही भएरै त्यो चिजको ब्युटीले गर्दा नै मान्छेहरू यसमा हुनुहुन्छ। यो आफै गीत सङ्गीत भनेको आफैमा एउटा भगवान्को एउटा वरदान आशीर्वाद, यो देन हो होइन, यो किसिमको क्रिएसन हो, सृजना हो, यो आफैमा राम्रो चिज हो। त्यही चिज तपाईँले शब्दले भन्दा चाहिँ त्यो कुरा न्युज बन्छ अथवा केही कुरा लेखिन्छ भने, त्यही चिज तपाईँले भाकालेर मेलोडी बनाउँदाखेरि त्यही शब्दलाई त्यो गीत भनेर कहाँ सुन्छ, कसरी सुन्छ तपाईँ पत्ता पाउनुहुन्न, त्यो डेफिनेसन गर्न नसकिने चिज छ। भनेपछि यति धेरै राम्रो चिज छ नि त, अब यो ए नराम्रो चिज होइन, अब यसलाई धरापमा छ तपाईँले एकदमै भनेर तपाईँले अब
0: कोरोनाको बेलामा जसरी गीत र सङ्गीतले मार्केट लिनु पर्थ्यो,
1: होइन यो त तपाईँको के छ भने
0: कुनै धक्का लाग्यो कि लागेन
1: तपाईँलाई, मेरो गीत सुन्ने मान्छेले, मेरो गीत जसले सुन्नुहुन्छ त्यो मान्छेलाई कोरोनाले भरे के खाऊ, भोलि के खाऊ, व्यवसाय के गरौँ, कस्तो भइरहेछ, त्यहाँ चौपट छ। अनि मैले चाहिँ गीत सङ्गीत अहिले धरापमा पर्यो भन्नु भनेको चाहिँ एकदम अत्युक्ति नहुने के, तपाईँ कसले सुन्नुहुन्छ, जो श्रोता छ नि, जो श्रोतालाई नै अहिले कोरोनाले म बाहिर निस्किँदाखेरि भरे रोग घरमा लिएर जान्छु कि, मेरो बच्चालाई पो म पुर्याउँछु कि, मेरो बुढा बाबुआमालाई पो म पुर्याउँछु कि, मेरो मलाई कोरोनाले भोलि पो आज छु म भोलि छैन कि, मेरो बिजनेस पाँचौँ महिनादेखि कोल्याप्स बसेको छ, म लाखौँको पिरले गइरहेको छु भने, यत्रो कुराहरू छ, वर्ल्ड विश्व यहाँको मान्छे त्यहाँ जान सकेको छैन, विश्वका करोडौँ अरबौँ खेलकुद इन्डस्ट्रीदेखि लिएर हरेक कुराहरू हरेक कुराहरू चाहिँ यसले असर गरिरहेको छ। अनि तपाईँले मेरो गीत सङ्गीत त त्यहीँभित्रको चिज त हो नि, त्यो सबै कुरा राम्रो भयो भने, सबै फ्रेस हुनुभयो भने, मेरो गीत सङ्गीत सङ्गीत सुन्ने श्रोताहरूले भोलि सुनिहाल्नुहुन्छ नि होइन। अहिले त बाँच्नु ठुलो कुरा, तपाईँले कोरोनासँग म्युजिकलाई नजोड्नु, एभ्रिथिङ सबै कुरा असर गरेको छ।
0: सोनु निगमको फोटो कपी गर्नुहुन्छ नेपालमा सही हो,
1: त्यस्तो कहाँ त्यो लाग्नु सक्छ, तपाईँलाई लाग्नु सक्छ, म चाहिँ म धेरै फलो गर्छु, धेरै मन पराउँछु,
0: किन मन पराउँछु,
1: अब यो किन मन पराउनु, मन पराउनु कारण हुँदैन क्या, मन पराउ कुनै पनि चिज नै, मन पराउनु भनेको फिलिङ्स हो क्या, त्यो फिलिङ्सको कहिले रिजन हुँदैन, यो कारणले म मन पराउँछु भन्ने हुँदैन, तपाईँले के कारणले चाहिँ मन नपराएको त्यो चाहिँ छिटो आउन सक्छ, यो कारण यो भनेको थियो यस्तो गरेको थियौँ, तर मन पराउने चाहिँ धेरै कारणले मान्छे त्यो मन पराएको हुन्छ, एउटा फिलिङ्स हो, एउटा टच हो। उहाँ लगायत अरू धेरै सेलिब्रिटीहरू अरू विभिन्न प्रकारको गीतहरू सुन्छु म, वान अफ द त्यो मध्येको म मन पनि पर्छ, तर त्यो कपी होइन, एक एउटा सिद्ध हस्तकलाको कनेक्सन मान्छेहरूले गरिदिनुहुन्छ, कहिले काहीँ त्यो कहिले काहीँ कपाल मिल्छ, कहिले के मिल्छ भन्नुहुन्छ, तर उहाँ हो, मै हो, त्यो
0: गीत
1: गाइदिनुहोस्
0: तपाईँको आइडिया।
1: अब
0: मेरो आग्रह छ
1: तपाईँलाई, मलाई मेरै गीत गाउन लाउनुहोस् आज,
0: मैले आज सुन्नु तपाईँले मानेको हो नि त, मलाई
1: तपाईँले
0: प्रभावित भएको धेरै गीत,
1: तपाईँले फ्याक्ट मलाई यो गीत गाउनु भन्नु कति सजिलो छ, तपाईँलाई एउटा गीत भन्नु त कति गाह्रो रहेछ, सम्झिनु भएन, सम्झिनु भएन होइन,
0: गाइदिन्छ
1: म मेरै गीत गाउँ,
0: तपाईँ सुन्नुमा एउटा गीत गाइदिन्छु, एकदम राम्रो गीत,
1: विरहीको भाकाले

0: सुन्नु भएको थियो अघि
1: थ्याङ्क
0: यू यो उहाँको गीत हो अब तपाईँले धेरै भनेको छु मैले गाएको है सम्बुजी सरको कम्पोजिसन हो
1: परमजी हाम्रो देशमा गीत र सङ्गीतको कुरा गर्दाखेरि सबैजना पारखी छन् होइन यसलाई माया गर्ने धेरै छन् नि होइन गीत र सङ्गीत मन नपराउने कोही छन्
0: कम बेसी होला तर सबैलाई
1: मन नपर्ने कमै छ क्या हाम्रो देशका मान्छेहरू कस्तो किसिमको गीत चाहन्छन् जनताहरू
0: मैले अघि तपाईँलाई एउटा लाइन भनेको थिएँ नि जुनै पनि देशमा त्यो देशको फोक म्युजिक लोक म्युजिक माटो बोल्छ जुन सङ्गीतले त्यो देशको माटो बोल्छ त्यो देशको जनताको आवाज बोल्छ त्यो देशका खोला नाला झरना ठाउँ बोल्छ आफूलाई आफ्नो रहनसहन बोल्छ आफ्नो रीतिरिवाज बोल्छ आफूले फलो गर्ने शैली आफ्नो समाज बोल्छ नि त्यही चिज मन पराउँछ सबैभन्दा बढी तर म्युजिक भनेको यस्तो चिज हो कि एक्सपेरिमेन्ट पनि हो तपाईँको विभिन्न प्रयोग हो म्युजिक भनेको त्यही मात्रै होइन कि त्यो चाहिँ मेन भइहाल्यो त्यसमा बेस रहेर आधारित रहेर अनि मान्छेले आफ्नो लिएको ज्ञान म्युजिकको ज्ञान प्रयोग गरेर विभिन्न एक्सपेरिमेन्ट गरेर विभिन्न प्रकृतिका र कतिपय अनि आफ्नो देशमा नभएका चिजहरूलाई फ्युज गरेर अनि मान्छेले विभिन्न प्रकृतिका कोही मोडर्न कोही पप कोही रक हुँदै हुँदै जान्छ विभिन्न प्रकृतिका गीतहरू हुन्छन् त्यो सबै प्रकृतिको गीतहरू मान्छेलाई मनपर्छ तर बेस चाहिँ के हुन्छ भने त्यो देशको त्यो देश बोलेको गीतहरू त्यो माटो बोलेको गीत चाहिँ मान्छेलाई बढी मनपर्छ हाम्रो देशमा पनि त्यही हो अर्को देशमा जानु भने त्यही
1: किन तपाईँ देशलाई अत्यन्त माया गर्ने कलाकार मैले चिनेको प्रमुख कारण छु देशको अहिले राजनीति विषयवस्तुमा तपाईँको टिप्पणी के छ
0: एकछिन घोरियो भने फ्रस्ट्रेट हुन्छ मान्छे राजनीतिमा अहिले डिप्रेसमा जान सक्छ मान्छे धेरै मान्छे नेगेटिभ भएको छ राजनीति राम्रो तर त्यो मैले तपाईँकै इन्टरभ्यूमा पहिला एउटा भनेको थिएँ एउटा लाइन थाहा छ मान्छेहरूले खराब काम गर्यो भने त राजनीति गर्छस् भनिन्छ होइन त्यो राजनीति भन्ने शब्द खराबमा खराबको सिनोनियम्स पर्यायवाची बनाइएको छ क्या भनेको मान्छेमा त्यति डिप्रेस छ अहिलेको पोलिटिकल सिनेरियो पनि झन् त्यस्तै छ तपाईँले जनताले पटक पटक विभिन्न पार्टीलाई प्रयोग गर्दै बहुमत दिएर पठाउँछन् सबैलाई टेस्ट गरिसके कहीँ सबै जसलाई बहुमत दिँदा पनि जनता निराश छन् क्या अहिले
1: कसैले काम गर्न सकेन जनताको चाहना हुन्छ सबै नेताहरू असफल भए कि
0: नेता मात्रै होइन नेता कार्यकर्ता र हामी जनता स्वयं असफल भएको हामीले सही चिज चाहिँ समयमा सही समयमा चिन्न सक्दैनौँ कि एउटा फिलिङ्समा बग्छौँ कि लै लैमा लाग्छौँ कि सिद्धान्त मात्रै भन्छौँ कि हामीले पनि चुज गर्नुपर्छ र विभिन्न छन् क्या यो नट ओन्ली पोलिटिसियन लिडरहरू मात्रै भन्ने हुँदैन यसमा सबै जिम्मेवार हुनु
1: तपाईँले मसँगै कार्यक्रममा भन्नुभएको थियो हाम्रो देशको नेताहरूको नाम लिँदाखेरि केपी शर्मा ओलीले केही गर्नुहुन्छ कि भनेर तपाईँले भन्नुभएको थियो
0: मैले त्यो भनेको थिएँ कि यो मेरो
1: राजनीतिबाट हट्नु भएको छ
0: मेरो मात्रै भनाइ होइन कि यो मैले भनेको थिएँ कि थिइनँ मैले बिर्सेँ फलानाले गर्न सक्छ कि भनेर एउटा पार्टीलाई पहिला बहुमत बनायो त्यसपछि अर्को पार्टी नाम नलिउँ न अर्को पार्टीलाई बनायो लिडरकै नाम किनभने एउटा पार्टी एउटा व्यक्तिको मात्रै पार्टी हुँदैन त्यो पार्टीमा हजार हुन्छन् फलानु पार्टीलाई अर्कोलाई बोलायो त्यसपछि बार बार जनताले टेस्ट गर्दा पनि जनताले अब के गर्ने यति मैले भने नि तपाईँ पोलिटिक्स आजकै
1: शर्मा ओलीले केही गर्नुहुन्छ कि भनेर तपाईँले भन्नुभएको थियो
0: मैले त्यो भनेको थिएँ कि
1: थिएँ
0: मेरो मात्रै भने होइन कि यो मैले भनेको थिएँ कि थिइनँ मैले

0: रोजी रोटी गरेर गर्ने मान्छेलाई कहिले केही छैन. तपाईँको यो त्यसमै रुममा लिएको छ देश.
1: तपाईँ गोर्खा नम्बर वान धमलाको अफला हुनुहुन्छ. तपाईँले धेरै नेताको छ नि क्यारिकेचर गर्नुभएको छ. तपाईँलाई सबैभन्दा मनपर्ने नेता को त हाम्रो देश एकजनाको नाम लिन्छु देश बनाएको क्या.
0: मलाई मैले दुईजनाको लिन्छु. मलाई बिपी कोइराला र मदन भण्डारी मैले कहिले देखिनँ. तर देख्ने कुरै भएन होइन. उहाँ त्यो अर्को पुस्ता हुनुभयो. अब देख्नु पाएन. एक ठाउँ चाहिँ म भाषण हेर्न बच्चै थिएँ. भाषण हेर्न गएको त्यो जन त्यो चाहिँ उसमा चाहिँ त्यो भिडमा त्यो जुलुसमा त्यो गेटबाटै हराएँ. म त अब सानो होइन. म एकदम फ्यान थिएँ त्यतिखेर. त्यो बोली भाषण कुराहरू सुन्दाखेरि सानो थिएँ, एकदम सानो थिएँ. तर सानै भए पनि मलाई तपाईँलाई यस्तो राजनीति चाहिँ मलाई रुचि थियो. अनि देख्नु चाहिँ पाएन. तर दुईजना नेताहरू चाहिँ मलाई मनपर्छ.
1: त्यसमा देशको राजनीति बिग्रनुमा अहिलेको पुस्ता अहिलेको नेतृत्वकर्ता सबै दोषी छन्.
0: धेरै फ्याक्टर
1: सबै
0: जनता कार्यकर्ता. मैले राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्ने म जब हिम्मत राख्दिनँ नि. आफ्नो लिडरै पाउँदैन क्या. आफ्नो सही लिडर देशको लागि हुने लिडर तपाईँले. तपाईँलाई तपाईँ अर्को पार्टीको छ भने त्यो अर्को पार्टीले बोलेको राम्रो कुरा पनि तपाईँ नेगेटिभ लेखिदिइहाल्नुहुन्छ. अनि आफ्नो नराम्रो छ आफूले फलो गरेर नराम्रो छ भने त्यसलाई चाहिँ वा वा भनिदिइहाल्नुहुन्छ भने आफू त्यसो गरिन्छ भने अनि राम्रो लिडर एक्सपेक्ट गर्नुहुँदैन. हामीले हामीबाटै सुरुवात गर्नुपर्छ क्या. मैले चाहिँ म चाहिँ यस्तो सानो बाटो छ यहाँ हिँड्दैछ अनि मैले चाहिँ यता लेफ्टबाट ओभरट्याक गर्छु. त्यो पनि लाइट नबारी ओभरट्याक गर्छु अनि हान्दै हिँड्छु. अनि मैले गएर घरमा गएर म देश बनाउने नेतालाई गाली गर्न मलाई सुहाउँदैन क्या. मैले धेरै कुरा ममा परिवर्तन गर्छु. त्यही त मैले भने नि पहिला ममा परिवर्तन गर्छु. म साधारण एउटा ट्राफिक लाइट त मान्दिनँ. नमानेर हतार गरेर घरमा गएर सवारी राखेर अनि टिभीमा हेरेर अनि मैले पोलिटिसियनलाई गाली गर्नु. त्यो त
1: जनता पीडामा छन् समस्यामा छन्.
0: मैले भनेको मेरो त्यो कन्टिन्यू गर्दिनँ. त्यो भनेको हामीले हामीबाटै चेन्ज ल्याउनुपर्छ. हामीले सही मान्छे नै छान्नुपर्छ. तर छान्दा छान्दै पनि परिवर्तन त एकैचोटि आउँदैन. यहाँ यति भद्रगोल छ. तपाईँले मैले भने अब तपाईँको अघि मैले भने नि पोलिटिक्स सम्झिने मान्छे डिप्रेसमा जान्छ भने तपाईँ कुरा गर्दा गर्दै हामी त्यो कुराको चुरो इन्डिङ नै भेट्दैनौँ क्या. त्यति गन्जागोल छ क्या यहाँ. तपाईँको ब्युरो क्यासी तपाईँ एउटा भनौँ न सिस्टमको कुरा गर्नुहुन्छ. सरकारी कार्यालयको सिस्टमको कुरा गर्नुहुन्छ. तपाईँ हरेक कुरा देशको राज्यको संयन्त्रको सिस्टमको कुरा गर्नुहुन्छ. तपाईँ हरेक ठाउँमा जानुहुन्छ. जनताले चाहिँ निराश मात्रै हुन्छ क्या. त्यो इट टेक्स टाइम हो. परिवर्तन एकैचोटि आउँदैन. वान बाई वान आउँछ. तर आउँदै नआउने चाहिँ हुँदैन नि त. तर यहाँ त आउँदै नआउने जस्तो भयो क्या.
1: हाम्रो देशमा 7 साल गरिसम्म 3 राजनीतिक क्रान्ति भयो, आन्दोलन भयो. तर उपलब्धि केही पनि भारी जनताले केही पनि पाएन.
0: अब उपलब्धि नै भएन भनेर
1: जनताहरूको जुन चाहना थियो
0: हो. उपलब्धि पनि भएको छ.
1: जसरी विकास पनि हस्तान्त्य हुनुपर्थ्यो. बेरोजगारी छन् धेरै.
0: आन्दोलनै गरेर भ्रष्टाचार करप्सन चाहिँ इन्डिङ हुँदैन. त्यहाँ चाहिँ सिस्टम, त्यो देशमा कानुन, त्यसको संस्कार, सबैभन्दा ठुलो कुरो संस्कार क्या. मैले चाहिँ एउटा कल्चर नै हुनुपर्छ कि. अब त्यो कल्चर नै छैन अनि त्यो खालको बेस नै गभर्मेन्टबाट छैन. अब तपाईँले यहाँ धेरै कुराहरू छन्. अब त्यो कुराहरू मैले भने पनि पोइन्ट नै आउँदैन क्या. अब धेरै कुरा छन्. यो यति गन्जागल छ होइन. मान्छे म जस्ट त्यो नेगेटिभ भाइब्स मात्रै किन ल्याउँ तपाईँको इन्टरभ्यूमा होइन. नेगेटिभ कुराहरू मात्रै किन ल्याउँ. तर नल्याउँ भन्दा पनि त्यति नेगेटिभहरू चाहिँ छ.
1: एउटा राष्ट्रिय गीत गाउनुहोस् न देशको लागि तपाईँले गाएको.

0: अब हामी त्यहाँ धेरै किसिमको समस्याहरू छ र कलाकारहरूको पनि ठूलो समस्या मैले देखेको छु। रोयल्टीको कुरा पनि आउँछ। हाम्रो देशमा तपाईँहरूले काम गरे अनुसार सबै सेवा सुविधा पाउनु भएको छ, राज्यबाट सम्मान पाउनु भएको छ,
1: त्यस्तो धेरै अब एक्सपेक्टेसन पनि नराखौँ होइन। सम्मान पाएँ पाउनुपर्छ भनेर म चाहिँ म आफैले आफूलाई कसरी भन्नु होइन, मैले चाहिँ म सम्मानित हुनुपर्छ, म मलाई सम्मान गरिदेऊ भन्नु त मलाई त त्यो आउँदैन। म त्यस्तो धेरै एक्सपेक्ट गर्दिनँ, म राख्दिनँ। मलाई मेरो कामलाई मूल्याङ्कन गर, मलाई मन पराएर मैले पनि केही गरेको छु भन्ने फिल भयो भने दिनु होला, कहीँबाट पाउला, पायो भने म स्वीकार्छु। अनि मैले गरेको छु कि छैन पहिले मैले आफूलाई मूल्याङ्कन गर्नु पर्यो। मैले मेरो देशलाई मैले के दिएको छु, मैले कति दिएको छु, त्यो मैले पहिला ऐनामा हेर्नु पर्यो। मैले गीत सङ्गीतमा काम गरिरहेको छु, मैले चाहिँ मलाई सम्मान खोइ भनेर म त्यसरी मेरो त्यो सोचभन्दा बाहिरको चिज, मलाई त्यो सम्मान एक्सपेक्टेसन पुरस्कार अवार्ड मैले पाउनुपर्छ।
0: गीत गाइसकेपछि होइन, कलाकार भइसकेपछि एकदम धेरै पुरस्कार पाउनुपर्ने, अवार्डहरू पाउनुपर्ने,
1: मलाई लाग्दैन। म तपाईँलाई साधारण कुरा भनौँ, म अवार्डहरूको फङ्सनहरूमा मलाई कहीँ बोलाउनु भने म जान्छु, अवार्ड दिनु भने म लिन्छु। म कहिले अवार्ड पाऊँ भनेर फर्म भर्दिनँ कहिले पनि। मैले अवार्ड पाऊँ भनेर म फर्म कहिल्यै भर्दिनँ। यो फर्म भर्ने कति चलनहरू हुन्छ, मलाई माया गरेर फेरि दिनेहरूले दिइहाल्नुहुन्छ। मैले मेरो कामको मूल्याङ्कन, मैले मेहनत पो गर्नु पर्यो, मैले राम्रो काम पो गर्नु पर्यो, मेरो हार्डवर्क कति पुगेको छ। मैले उमेर मात्रै बिताएर हुन्छ, मैले समय मात्रै बिताएँ भने म एकदम वरिष्ठ हुँदिनँ। मैले म कति काम गर्छु भोलिको म बाँचिन्जेल भन्ने चाहिँ इम्पोर्टेन्ट हो क्या। म राम्रो काम कति गर्न सक्छु अनि बाँचिन्जेल मेहनत गर्ने हो। पुरस्कार अवार्ड भन्या त श्रोताको माया पायो भने त्योभन्दा ठुलो अवार्ड केही छैन, केही छैन। जब तपाईँ श्रोतासँगको मनमा
0: तपाईँ
1: मैले यो तपाईँको इन्टरभ्यूमा एकदम यो भन्न भने जस्तो सोच्नु होला, रियल कुरा भन्दैछु। मलाई त्यो माया भन्दा अर्को माया म जोग्नै सक्दिनँ म काम गर्दाखेरि। तर त्यसको लागि म योग्य छु कि छुइनँ, पहिला त्यो जनताको माया जति पनि मैले काम गरेको छु कि छैन भनेर म बार बार मैले सोच्नु जरुरी हुन्छ क्या। अनि मात्रै अझै म राम्रो काम गर्न सक्छु, वाह मैले एकदम राम्रो काम गरेँ, एकदम हार्ड लेबर गरेँ, यो काम चाहिँ मैले एकदमै मजा गरेँ, राम्रो गरेँ भन्ने मलाई आत्मसन्तुष्टि हुन्छ अनि अडियन्सले पनि मन पराउनुहुन्छ। त्यही हो क्या पुरस्कार भनेको चाहिँ। अब त्यसपछि अब राज्यले दिने, कसकोमा सिफारिस गर्ने, कुन कताबाट पाउने अवार्ड, त्यतातिर म जाँदिनँ। मलाई पाएँ भने फेरि म लिन्छु। कसैले अवार्ड मलाई सम्मान गर्नुहुन्छ, मलाई माया दिनुहुन्छ, मलाई चाहिँ सम्झिनुहुन्छ भने त्यो सम्झनालाई म त्यति नै नमन गरेर स्वीकार्छु। तर म त्यो अवार्डै भनेर म त्यस्तो चाहिँ छैन मेरो।
0: त्यसो भए प्रमोद, अब तपाईँ प्रधानमन्त्री शेर बहादुरलाई राम्रोसँग चिन्नुहुन्छ नि त?
1: म चाहिँ चिन्छु, उहाँले चिन्नुहुन्न होला।
0: तपाईँ भेट्नु भएको छ नि त?
1: म त्यसरी नजिक छुइनँ।
0: तपाईँ हँसा नजिक हुनुहुन्न प्रधानमन्त्री?
1: छैन छैन।
0: तर तपाईँ त प्रधानमन्त्री शेरबहादुर राम्रोसँग गर्नुहुन्छ।
1: होइन गर्दिन,
0: मलाई धेरैले भनेको छ।
1: होइन कहाँ थियो, प्राय त अब अहिले पोलिटिसियनहरूको त तपाईँले धेरैले गर्नुहुन्छ होइन, तर नेताहरूलाई चिन्छु नि हाम्रो देशको प्रधानमन्त्रीको भनेपछि म त्यसरी चिन्छु। अब मैले फेरि अब उहाँले मलाई चिन्नुहुन्न भनेर म पनि भन्न सक्दिनँ। उहाँले गीत सङ्गीत सुने पनि हुन सक्नुहुन्छ, भ्याएको पनि हुनुहुन्छ, नभ्याएको पनि हुन्छ, उहाँहरूको एज पनि, उहाँहरूको त्यो कामको दायरा पनि, लोड पनि होला, त्यसले सबैले चिन्नुहुन्छ कलाकारलाई भन्ने पनि म त्यति एक्सपेक्ट राख्दिनँ। नचिन्नु पनि सक्नुहुन्छ, त्यो चिन्नु जरुरी पनि ठान्दिनँ, तर म चिन्छु देशको प्रधानमन्त्री हो, हाम्रो देशको नेता हो।
0: देशको प्रधानमन्त्री शेरबहादुर हो क्यारिक
1: कहाँ गर्नु, मेरो मिल्दैन,
0: मिल्छ मलाई थाहा छ एकदम।
1: तपाईँले भने भए त म अलिक प्रिपेयर गरेर आउँथेँ नि। तपाईँले अब यो यस्तो भावनात्मक कुरा गरिरहन्छ अनि क्यारिकेचर भन्नुहुन्छ अनि कहाँ मिल्छ, अनि त्यो एक त्यो त एउटा मुड चाहिन्छ क्या, त्यो एउटा
0: सबै किसिमको छ नि, क्षमता छ क्या, भगवान्ले गड गिफ्ट दिएको छ तपाईँलाई। त्यो कति प्रयोग गर्नुहुन्छ नि त, कलाकार भनेको त एउटा गहना पनि हो देशको, राष्ट्र पनि, तपाईँहरूलाई यति सम्मान छ नि।
1: अब होइन त्यो गर्छु, अब अहिले देशको प्रधानमन्त्री भर्खर हुनुभएको छ, उहाँको क्यारिकेचर नगरौँ न, उहाँलाई शुभकामना दिनु त भ्याएको छैन अझै, अब पहिला क्यारिकेचर नगरौँ न उहाँको चाहिँ। भर्खर प्रधानमन्त्री हुनुभएको छ, गर्ने बित्तिकै कहाँ आएर क्यारिकेचर गरिदिने उहाँ भर्खर रिटायर हुनुभएको छ, घर खान भर्खर त रेस्ट गर्दै हुनुहुन्छ, उहाँको नगरौँ
0: प्रचण्डको गर्नुहोस्,
1: उहाँ व्यस्त हुनुहुन्छ अहिले यता 39 कतिजना अरे 43 कतिजना सांसदको दबाब छ, मलाई मन्त्री बनाउनु हुन्छ, 7-7 कतिवटा कोटा छ, दबाबमा हुनुहुन्छ, प्रेसर हुनुहुन्छ, नगरौँ अहिले
0: अब तपाईँले प्रधानमन्त्रीको केपी शर्मा ओलीको प्रचण्डको तिनजनाको क्यारिकेचर गर्दिनु
1: मैले मैले मैले मैले उहाँको चाहिँ पहिले क्यारिकेचर गरेको छैन, तर हामी एकचोटि प्लेनमा गएको थियो कि हाम्रो नेता हुनुहुन्छ हाम्रो एकदमै मनपर्ने धेरै मान्छेहरूले सादा जीवन भन्छन् उहाँलाई, सादा हाम्रो चाहिँ ठिकरबहादुर केसीज्यू, हामी कोरिया जाँदाखेरि अनि उहाँले त त्यति नोटिस गर्नुभयो भने हामी कलाकारै कलाकार थियौँ, अनि मैले गफ त्यसो गफ गर्दै सुन्दै उहाँले त्यस्तै उहाँको चाहिँ उहाँको यसो हेरेँ, मैले कहिले देखाएको थिएन उहाँलाई प्रत्यक्ष, अनि उहाँले बोलेको त टिभी हेरेन लाइभ बोल्दा चाहिँ, अनि मलाई यस्तो प्रभाव परेको उहाँको बोली, अनि धेरैले गर्नुहुँदो रहेछ मिमिक्री उहाँ चाहिँ मलाई, अनि उहाँको सुनेपछि चाहिँ मैले बाटोमा गरेको थिएँ क्या जाँदाखेरि क्या बाह त के अरे संज्ञा त देशलाई नचाहिने कुराहरू र राष्ट्रले धान्नै सक्दैन जुन कुरा राष्ट्रले धान्नै नसक्ने कुराहरू गणतन्त्रमा आएर भनेका छन् संज्ञाता चाहिँ प्रदेश सरकार भनेका छन् राष्ट्रले जुनसुकै हैसियतमा यसको मूल्य टिकाउनै सक्दैन भनेर उहाँले जुन भन्नुभएको थियो, मैले अनि यसो बाटोमा जाँदा जाँदा अनि अझै प्र्याक्टिस प्र्याक्टिस गर्दै गर्दै गर्दै गएँ, अनि पछि गएर चाहिँ उहाँको टोन मलाई ठ्याक्क आउँदै गयो क्या पछि चाहिँ, अनि त्यो तर त्यस्तो धेरै क्यारिकेचर चाहिँ म नेताहरूको अहिले गर्दिनँ,
0: त्यो तपाईँ त सबै नेताहरू क्यारिकेचर गर्नुहुन्थ्यो
1: गर्थेँ अहिले छोडिदिएको छु नि
0: छोडिदिनु
1: अहिले यति धेरै कलाकारहरू आउनु भएको छ होइन मैले मेरो काम गर्नु पर्यो नि गीत सङ्गीत
0: क्यारिकेचर छोडिदिनु
1: सर गर्छु तर म होइन के म त्यो गर्दै नगर्ने भन्ने होइन अब रामचन्द्र पौडेलदेखि लिएर धेरैको गथे
0: रामचन्द्र पौडेल गर्नुहोस् किनभने उहाँ त कुनै पदमा हुनुहुन्न अहिले सजिलो हुन्छ तपाईँलाई किनभने प्रधानमन्त्री गर्ने तपाईँलाई गाह्रो भयो
2: अब चाहिँ धमलाको प्रोग्राममा चाहिँ बोलाउनु भएर चाहिँ अब जहिले चाहिँ गीत गाउन भनेको छ घरि चाहिँ इन्टरभ्यूमा चाहिँ क्यारिकेचर गर्न लाग्छ घरि चाहिँ चाहिँ सोन निगमको गीत गाउन लाग्छ चाहिँ क्वेसन एउटा छैन खालि यतिमा चाहिँ रिपोर्टर स्लोमा बोकेर आएछ एउटा चाहिँ हामीलाई जहिले चाहिँ यसरी ठगा छ अहिले चाहिँ इन्डाइरेक्टली चाहिँ खालि पेल्या छ हेर्दाखेरि चाहिँ धमला सोच्दाखेरि हुन्छ चाहिँ यहाँ पोस्टर चाहिँ निकै मुख्य बाजको बोलाएर राख्नु भएको छ
0: राम्रो बोल्छ तपाईँको भेट्नु हुन्न कहिलेकाहीँ भेट
1: हुँदैन हुँदैन मलाई खास अब अहिले मेरो काम स्टुडियोतिर होइन रेकर्डिङतिर मेरो आफ्नो म यता भोइस अफ नेपालतिर टाइम छ अब म्युजिकलको कामहरू नै म व्यस्त हुन्छु म त्यति पोलिटिसियन धेरै
0: तपाईँ त्यति धेरै नेताहरूसँग अन्तर्क्रिया गर्ने भेटवार्ता गर्ने कुराकानी गर्ने पक्षमा हुनुहुन्न
1: अहिले चाहिँ म मेरो कामै बढी व्यस्त छु अब भेट्टै नहुने होइन कतिपय लिडरहरूसँग कतिपय कुराहरू चाहिँ अब यङहरूसँग बढी मिल्छ हाम्रो अब बुढा मान्छेहरूसँगको एउटा नेता मात्रै भनेर चिन्ने अथवा हामी बिचमा त एज ग्याप पनि धेरै हुन्छ नि त त्यस कारणले एउटा चाहिँ एज ग्याप प्लस सिनियर जुनियर पनि धेरै हुँदो रहेछ कतिपय कुराहरू ठ्याक्क गरेर सहयोग सङ्गत गर्न उहाँहरूसँग भेट्न जाउँ न त भन्ने पनि
0: भेटेर केही काम पनि छैन
1: त्यस्तो चाहिँ काम लिनु छैन भनेर म त्यस्तो इग्नोर पनि गर्न चाहन्न किनभने त्यो एउटा उहाँलाई भेटेको होइन कि त्यो पोस्टलाई भेटेको हुन्छ होला त्यो कुनै पर्न सक्ला भोलि होइन तर काम लिनु छ तर नाजायज काम नाजायज फाइदा चाहिँ लिनु छैन
0: नेपाली कङ्ग्रेस मनपर्छ कि एमाले तपाईँ कतातिर हुनुहुन्छ
1: अघि त्यत्रो पढाए पढाए पास गरेर अघि त्यत्रो भने मैले अब यति डिप्रेस भइसकेको छ अब म यो मनपर्छ भनेर चाहिँ
0: तपाईँले मतदान गर्दाखेरि कुन पार्टीमा गर्नुहुन्छ त तपाईँको विचार
1: हो त्यही त कुरो भनेको अघिदेखि मैले भने त अघि हामी त्यही कुराले चाहिँ कमजोर छौँ कि चाहिँ यो गर्छु अब को उठ्छ त्यो त्यो क्षेत्रमा को उठ्छ यो योग्य छ कि छैन छैन अब म यसलाई भोट गर्छु भनेर बसेको छ जो
0: नेपाली कङ्ग्रेसमा निकट के मानिससँग जसपासँग कि रातोपासँग तपाईँको विचारको कुरा गरेको
1: मैले म त नेपाली जनतासँग सबैसँग
0: तपाईँको पोलिटिकल पार्टी छैन कुनै
1: छैन अहिले छैन कोही पार्टी छैन
0: तपाईँ राजनीति जानु पऱ्यो भने कुन पार्टी जानुहुन्छ प्रमोद खनालजी
1: त्यतिखेरको अवस्था
0: ठ्याक्कै भन्नुहोस् न त तपाईँको रुचिको विषय हुँदैन राजनीति.
1: तपाईँले भोलि गीत गाउनु पर्यो भने कसो गीत गाउनुहुन्छ भनेर मैले सोधेँ भने तपाईँ भन्न
0: सक्नुहुन्छ.
1: अहिले तपाईँ भन्नुहुन्छ न तपाईँले गीत गाउनुहुन्छ न म पोलिटिक्समा जाउँला.
0: होइन तपाईँ भोलि राजनीति जानु पर्यो, तपाईँलाई जनताको दबाब भयो, प्रमोद खरेलजी आउनु.
1: म जाने बेलामा
0: रातो कार्यक्रम ओछ्याएर तपाईँलाई कुनै पोलिटिकल पार्टीले बोलायो भने
1: मलाई तपाईँको इन्टरभ्यू हेरेर हेर्नुहोस् भोलि कमेन्टमा प्लिज नजानुहोस् भन्नुहुन्छ. अघि मैले भने नि हामीलाई गीतै गाएर म्युजिकमै लागेको मेरो फ्यानहरूले हेर्न चाहनुहुन्छ र जानै पर्यो भने तपाईँले भने जस्तो इफ हाइपोथेटिकल क्वेसन म्याथमेटिकल हुन्छ नि हाइपोथेटिकल इफ यो इक्वल टु यो
0: राजनीति गएका पनि छन् अरू देशमा पनि हेर्नु विदेशमा पनि हेर्नु
1: जान सक्छन्. इन्डियामै तपाईँको क्रिकेटरलाई चाहिँ कलाकारलाई सम्मानित सांसद भनेर उनै
0: दिन्छ
1: होइन. हाम्रोमा नहोला, हाम्रोमा त देखायो देखायो लास्टमा हिजो पारेको उदाहरण छ होइन. मैले हामीले न्युज सुनेको छौँ कतिपय हाम्रो लेजेन्ड भाइहरूलाई अब यहाँ चाहिँ त्यो सिस्टम आइसकेको छैन. तर अब जानै पर्यो भने इफको कुरा गऱ्यो भने भोलि त्यो परिस्थितिमा त्यतिखेर को ठिक हुन्छ अहिले भन्न
0: सक्नुहुन्छ.
1: अहिले जान सक्ने अवस्था छैन अहिलेको कन्डिसनमा.
0: होइन तपाईँलाई नेपालमा भएको कुनै पनि पोलिटिकल पार्टी मन
1: पर्छ अहिले अहिले अहिले जाने अवस्थै छैन. तपाईँ त्यहाँ जानै सक्नुहुन्न. ढोकै त्यो ढोकाबाट ओर बाटो हुन्छ नि मेन गेट पार्टीको त्यहीँबाटै बन्द छ अहिले.
0: त्यहाँ जानु
1: भिड छुचोलेर त्यहाँको गन्जाको छिचोलेर जान सक्ने हिम्मत एउटा सफ्ट हार्टेड कलाकारलाई छैन अहिलेको अवस्था.
0: तपाईँलाई
1: त्यही त बोलायो भने पनि त्यो गेट
0: हाम्रो
1: भन्नुहुन्छ नि भनेर के गर्नुहुन्छ भनेर के गर्नुहुन्छ तपाईँ त्यहाँ यति गन्जागोल छ तपाईँ यहाँ चाहिँ बिसौँ वर्षदेखि त्याग गरेर बसेको कार्यकर्ताहरूको लाइन छ तपाईँ त फोडेर जान सक्नुहुन्छ त्यो खालको.
0: तपाईँको त क्रेज छ नि त.
1: क्रेजले होइन सिस्टम पहिला आउनुपर्छ क्या. यो आर्टिस्टहरूलाई खेलाडीहरूलाई पनि भित्र्याउने भन्ने एउटा सिस्टम आयो भने त्यो सिस्टम अन्तर्गत जानी हो. तर तपाईँले बोलाएको
0: माओवादी नजाने
1: तपाईँले भने जस्तो इजी होइन क्या. त्यो त्यो अहिलेको परिस्थितिमा कहीँ छैन. अहिलेको परिस्थितिमा म तपाईँले मलाई स्टेजमा देख्नुहुन्छ, रेकर्डिङ स्टुडियो देख्नुहुन्छ, मेरो प्र्याक्टिस रुममा देख्नुहुन्छ. अहिले त्यहाँ मात्रै देख्नुहुन्छ. अहिले कहीँ अहिले जाने माओले
0: छैन. तपाईँको आस्थाको केन्द्र हुँदैन पोलिटिकल पार्टी कुनै
1: छैन अहिले.
0: छैन
1: अहिले छैन.
0: तपाईँले बिपी कोइरालाको नाम लिनुभयो.
1: मदन भण्डारीको पनि लिए.
0: बिपी कोइराला त नेपाली कङ्ग्रेसको संस्थापक नेता.
1: मदन भण्डारीको पनि लिए त.
0: त्यसो तपाईँ नेपाली कङ्ग्रेस मदन भण्डारीको पनि तपाईँ नाम लिनुभएको.
1: मैले कुनै आइडल मान्ने बित्तिकै कुनै मान्छे मलाई मनपर्छ भने त्यही म त्यहाँ जानुपर्छ भने तपाईँले मलाई मेरो मनपर्छ भन्नुभयो भने भोलिदेखि मेरो ठाउँमा गीत गाउनु तपाईँ आउनु त पर्दैन पर्छ पनि छैन नि आउनुहुन्न नि. त्यस्तै त हो.
0: राजनीति पनि तपाईँको वितृष्णा हो त.
1: वितृष्णा राजनीति होइन. राजनीतिक परिपाटी अहिले जुन छ त्यसबाट भित्रिस्न. राजनीति त आफैमा राम्रो चिज हो. बिना राजनीति बिना पोलिटिक्स कन्ट्रीको तपाईँ कल्पना गर्न सक्नुहुन्न.
0: त्यसो भए तपाईँ राप्रपा जान सक्नुहुन्छ भविष्यमा.
1: राप्रपा त हेर्नुहोस् देशभरिमा एउटा सिट छ त्यही पनि मेरै क्षेत्र हो.
0: तपाईँ राष्ट्रवादी कि गणतन्त्रवादी ठ्याक्कै भन्नुहोस्.
1: म गणतन्त्रवादी.
0: गणतन्त्र तपाईँ आत्मसात गर्नुभएको
1: छ. नगरेर हुन्छ गणतन्त्र देशमा बस्ने अनि म गणतन्त्रलाई आत्मसात गर्दिनँ भने
0: तपाईँ सिस्टमलाई मान्नुहुन्छ.
1: सिस्टमलाई मान्छु. सिस्टम चाहिँ हुनुपर्छ.
0: लोकतान्त्रिक गणतन्त्रको पक्षमा हुनुहुन्छ तपाईँ.
1: एकजना
0: त्यस्तो भयो. एउटा राजनीति गीत गाउनुहोस्.
1: अब राजनीति गीत चाहिँ
0: तपाईँले त गाउनु भएको छ मलाई थाहा छ नि त.
1: राजनीति भन्ने नै हुँदैन.
0: देशको अन्याय अत्याचार र शोषणको बारेमा तपाईँले गीत गाउनु भएको छ. त्यो एउटा गीत गाउनुहोस्
1: होइन. अब यत्रो कुरा भनियो होइन. अब यो त्यस्तो अब धेरै अब पोलिटिकल उसमा हिँडेको म चाहिँ त्यो के भन्छ यो एउटा के कलाकार भन्छ नि राजनीतिसँग आस्था र भएको कलाकार पनि होइन. म त्यसरी गाउँदै गरेको त छैन. तर मैले देशको लागि राष्ट्रिय गीतहरू उच्च गीतहरू गाएको छु. कुनै पार्टीको लागि राजनीतिको लागि चाहिँ गीत गाएको छैन.
0: त्यसमा एउटा गीत गाउनुहोस् त हाम्रो देशको लागि.
1: मैले अघि गाएँ नि.
0: होइन अर्को गीत पनि छ नि तपाईँ देशको बारेमा. तपाईँले धेरै गीत गाउनु भएको छ. प्रेमको बारे गाइदिनुहोस् न. रोमान्टिक बारे गाइदिनुहोस् जीवनमा.
1: कस्तो गीत सुन्नुहुन्छ भगवान्? कस्तो गीत?
0: नेपाली जनताको मन छुने गीत गाउनुहोस् न.
1: मेरो अब मन त अब मन छुने त सबै गीतले छुने प्रयास गरिन्छ. अब सबै प्रकृतिको गीतहरू हुन्छ. सबै प्रकृतिको विभिन्न प्रकृतिकोले चाहिँ मान्छेलाई टच गरेको हुन्छ, अब त्यो यो नै भन्ने त छैन. तर अब के गर्ने, अब तपाईँले
0: राम्रो गीत क्या युवा युवतीले मन पराउने गीत, तपाईँ प्रेमको पारा

0: प्रभुजी तपाईँ रामकृष्ण ढकाललाई एकदम आत्मीय मित्र मान्नुहुन्छ नि?
1: मेरो दाई पनि, मेरो साथी पनि, मेरो सिनियर पनि, मैले मानेको रेस्पेक्ट गर्ने दाई पनि
0: मन परेको त त्यसमा
1: मित्रताको हिसाबले कि गायनको
0: हिसाबले?
1: गायनको त अब मभन्दा बाहिर सबै मनपर्छ, प्रमोद खरेल भन्दा बाहिरका अरू सबै सबै मेरा प्रिय।
0: तर मित्रताको नाम खाने भन्नुपर्दा एकजनाको नाम लिनु पर्यो
1: अब सबै धेरै साथीहरू हुनुहुन्छ नि, अब एकजना पनि हुनुहुन्न होइन, धेरै साथी सङ्गीतकार साथीहरू हुनुहुन्छ, गायक साथीहरू हुन्छ, मभन्दा सिनियर पनि हुनुहुन्छ, मभन्दा जुनियरहरू पनि हुनुहुन्छ। एकजनाको नाम कसरी लिनु यत्रो इन्डस्ट्रीमा म यति वर्ष भयो काम गरेको?
0: रामकृष्ण ढकालको गीत
1: गीतैले भन्नु हो क्या?
0: होइन, भरेको छैन, धेरै कुरा आएको छ पहिले। तपाईँ एकदम राम्रो क्यारिकेचर गर्नुहुन्छ रामकृष्ण ढकालको, मलाई थाहा छ। अर्को गीत तपाईँ गाउनु माहिर कलाकार।
1: मैले भनेको मेरो स्वरमा गाउने कि उहाँको स्वरमा?
0: रामकृष्ण ढकालको स्वरमा पर्नु।
1: रामदाईको त अब म त्यसै पहिल्यैदेखि गर्ने भएको भएर त्यो अडियन्सलाई पनि धेरैलाई थाहा छ,

0: नेपाल लेख्न पाइयोस्।
1: तपाईँ कलाकारहरूको धेरै क्यारिकेचर गर्नुहुन्छ है?
2: गर्छ।
1: राजपाल राई पनि गर्नुभएको तपाईँले?
2: अस्ति भोइसमा गरे त
1: अगाडि गीत गाइदिनुहोस्
2: सक्नुभएको। अब अब मैले अस्ति गरेको रमाइलो भएको थियो, सबैको नगरौँ भनेर
1: त्यही गीत गाइदिनुहोस्।
0: सागर सरी चोखो माया तिमीलाई दिउला, यो ज्यानले साथ दिए तिमी सँगै जिउला।

0: अर्को जिनीमा तपाईँ जन्माउन पर्यो भनिन्छ नि, के भएर जन्मिन चाहनुहोस् तपाईँ?
1: म गायक नै भएर जन्मिन,
0: गायक नै भएर गायक बाहेक तपाईँको जीवनमा अरू कुनै पनि पेसा आफूलाई स्वीकार छैन?
1: यो अर्को जुनीमा विश्वास गर्नुहुन्छ
0: तपाईँ? विश्वास गर्नु
1: होइन, मैले सोधेको प्रश्न मेरो क्या,
0: म त गर्छु। प्रभुजी, मानिसको जीवनमा प्रेम र रोमान्च अनिवार्य आवश्यक हो
1: नि?
0: प्रेम बिना मान्छे बाँच्न सक्दैन?
1: सक्दैन। मैले तपाईँलाई हेरेरै यो कुरा त लिन सक्छु। तपाईँको माया प्रीति, तपाईँ कति, तपाईँको कपाल हेर्छु चाहिँ पपुलर होइन, तपाईँ आफै इन्टरभ्यू लिनु भएको छ भाउजूको, कस्तो राम्रो इन्टरभ्यू मैले धेरैचोटि हेरेको छु रिपिट गरी गरी। तपाईँले तपाईँबाटै यो कुरा देखिन्छ नि, माया प्रेम हेर्न कहाँ सकिन्छ?
0: अब तपाईँ दर्शकको बीचमा जाँदाखेरि, जनताको बीचमा जाँदाखेरि, युवतीहरूले सबभन्दा बढी माया गर्ने गायक प्रमोद खरेल हो?
1: होइन, अब मलाई मन पराउने धेरै फ्यानहरू हुनुहुन्छ,
0: धेरै युवतीहरू छन् तपाईँलाई मन पराउनु
1: हुनुहुन्छ, हुनुहुन्छ, धेरै हुनुहुन्छ।
0: तर भाउजू बाहेक अरू कसैसँग तपाईँको प्रेम सम्बन्ध भएन?
1: अब विवाहित मान्छेले पनि तपाईँ जस्तो राष्ट्रिय टेलिभिजनमा ऋषि धमलाजी सार अनि मेरो अर्को प्रेम छ भन्नु, त्यो छँदै छैन। त्यो विवाहित भइसकेपछि त्यो विवाहित हो क्या, त्यो अब अर्को प्रेम भन्ने नै,
0: अर्को प्रेम हुँदै
1: त्यो कहाँ हुन्छ, त्यो मान्छेको अब हुँदैन। त्यो एउटा सङ्गेज भइसकेपछि त्यो चाहिँ इमान्दारी त भन्ने हुनु पर्यो। तपाईँले आएर अनि म तपाईँ ऋषि धमला सर अर्को प्रेम छ भने तपाईँ के एन्सर दिनुहुन्छ? छ भन्नुहुन्छ भन्नु न, ल छ ऋषि धमला सरको छ अर्को
0: छैन
1: हो नि? एक्ज्याक्टली त्यही हो नि।
0: तपाईँ परिवारलाई अत्यन्त माया गर्नुहुन्छ मलाई राम्रोसँग थाहा छ। तपाईँ परिवारमा समय दिनको लागि कोसिस गर्नुहुन्छ तर दिन सक्नु भएको छैन जति दिनुपर्छ।
1: एक्ज्याक्टली।
0: तपाईँले सबभन्दा बढी समय घरमा श्रीमतीलाई दिने कि छोराछोरीलाई दिने अथवा कसलाई दिने, सन्तानलाई दिने?
1: बराबर हो, तर बल कोरोनाले चाहिँ मैले म्याक्सिमम समय दिएछु।
0: कोरोना कारणले गर्दा तपाईँ
1: घरमा बस्न पाएँ, नत्र चाहिँ अब कहिले कहाँ कता पुगेर फ्यामिलीलाई टाइम चाहिँ दिनै पाउँदैन। अब खास त कर्म नै त्यही हो, आफ्नो जनताले अडियन्सले दिएको आशीर्वादै त्यही हो होइन, अब माया नै त्यही हो। त्यस कारणले गर्दाखेरि अब त्यो त अब आफ्नो कर्म गर्दाखेरि फ्यामिलीलाई टाइम त अब कम हुन्छ, तर जति सक्दो चाहिँ फ्यामिलीलाई टाइम, फ्यामिली भन्दा चाहिँ यस्तो चिज रहेछ, तपाईँलाई जब आइया हुन्छ तपाईँलाई एकचोटि यसो ज्वरो आउँछ, तपाईँलाई अलिकति असहज हुन्छ, तपाईँले आफ्नो फ्यामिली सम्झिनुहुन्छ, तपाईँलाई गाह्रो अप्ठ्यारो पर्छ, तपाईँ परिवार सम्झिनुहुन्छ। देश विदेशमा छुट्टिएर परिवारसँग बसेको मान्छेहरूले केही कुनै एउटा स्टोरी हेर्नुभयो, कुनै गीत सुन्नुभयो भने सायद रुनुहुन्छ, सायद त्यो परिवार सम्झेर रुनुहुन्छ। त्यो परिवार भन्ने चिज, परिवार भएरै हामी मानव चाहिँ एउटा जनावरहरू त मान्छेभन्दा कम ऊ हुन्छ भन्छ, उनीहरूमा त त्यो फ्यामिलीको कस्तो एट्याच हुन्छ। हामीले एउटा बच्चा बाछा मर्यो भने गाई कति दिन रोइरहेको देख्छौँ। परिवार भने त्यस्तो चिज हो,
0: परिवारमा बस्दाखेरि मैले थाहा पाएको त सही हो,
1: त्यस्तो त हुँदैन। म अलिक
0: भावुक मान्छे हो,
1: भावुक चाहिँ हो तर रोइहाल्दिनँ, रोइ चाहिँ हाल्दिनँ तर भावुक छु म, अलिक टच गर्छ सानो सानो कुराहरूले। हामी कलाकारहरू त्यस्तै हुन्छ होला सायद, त्यही भएर आर्टिस्टहरू अलिक भावुक नै हुन्छन् प्रायः आर्टिस्टहरू।
0: त्यसमा जानुभयो तपाईँलाई उपहार दिनुभन्दा पहिला एउटा गीत गाउनु दाजुभाइ नाच्नु।
1: अब यो परिवारको कुरा आयो, माया प्रेमको कुरा आयो होइन,
0: माया प्रेमको
1: अनि तपाईँ पनि सम्झिनुहोस् होइन, म एउटा गीत गाउँछु। मैले गीत चाहिँ फ्लाइटमा लेखेको कि, 8 घन्टाको फ्लाइट थियो युरोपबाट कतारसम्म आउँदा, बेल्जियमबाट आउँदा, बेल्जियम कि फिनल्यान्डबाट फ्लाइट थियो त्यतिखेर, अनि मैले हावा माथि नै त्यो नै मलाई त्यो आयो कि, त्यो त्यतिखेर लेखेको गीत हो यो। म दुई लाइन सुनाउँछु ल।

0: थ्याङ्क यू सो मच प्रमोदजी.
1: थ्याङ्क यू.
0: तपाईँलाई घमलामा आइदिनुभयो, तपाईँलाई म धेरै धेरै धन्यवाद तपाईँलाई. र गोदरेज नम्बर वान धमला घमलामा आइसकेपछि तपाईँले स्पेसल उपहार पाउनुहुन्छ. यो उपहार चाहिँ भाउजूलाई लगेर दिनुहोस्.
1: ह्यान्डवास पनि रहेछ
0: सबै कुरा.
1: अहिले कोरोनामा एकदम काम लाग्छ. र तपाईँलाई पनि धेरै धेरै धन्यवाद. र अहिले टेलिभिजन प्राइम टेलिभिजनको एकदमै यो धमालाको हमलामा आज मलाई जति शब्द हम्मर हान्ने काम गर्नुभयो तपाईँले, होइन यति हम्मर हान्नु भयो होइन. तर होइन, मैले त त्यस्तो धेरै हानेछु, त्यो रिलोडेड भएर होला यताबाट पनि हानेको. अनि रमाइलो भयो, रमाइलो कुराकानी भयो. फर्मल कुराकानी भन्दा पनि हजुरसँग बसेपछि इन्फर्मल, अघि बाहिरबाट आउँदै कस्तो रमाइलो कुरा हुँदै थियो होइन. तपाईँ एकदम रमाइलो पनि हुनुहुन्छ रमाइलोमा. तपाईँ पोलिटिक्समा पनि त्यत्तिकै बिजी, खास बहुमुखी प्रतिभाको धनी तपाईँ पनि हो क्या, तपाईँ नै हो क्या. यता पनि उति नै आर्टिस्ट, कलामा पनि त्यति नै, गीत सङ्गीतको पनि कलाकारहरूसँग सबैतिर भिज्नु भएको छ. देश विदेश कहीँ कुनै चिज छोड्नुहुन्न तपाईँ बिना पनि त. अब नेपाली मिडिया त एकदमै अपुरै छ, हामी त तपाईँलाई हेरिरहन्छौँ. तपाईँको कार्यक्रम अझै धेरै हमलाहरू खोप फेक्न म तयार छु. अरूमा फेरि हमला गर्न मलाई बोलाउनु होला. अनि र सम्पूर्ण तपाईँको यति पपुलर कार्यक्रम हेरिदिनुहुने मार्फत हामीलाई हेरिदिनुहुने दर्शक श्रोतादिनलाई हाम्रो यो रमाइलो कुराकानी कस्तो लाग्यो. चाँडै तपाईँ समक्ष मेरो थुप्रै गीत सङ्गीत लिएर आउने भाषा गर्छु. र यो कार्यक्रममा हेरिदिनु भएकोमा सबै दर्शकलाई पनि धन्यवाद दिन चाहन्छु. नमस्ते. थ्याङ्क यू.

Alright people, a very good evening, Subha Sandhya, and swagat one more time to a brand new edition of It's Our Equals to My Equals to Hamis Sabeko Show. That's It's My Show, Season 2. Raja bada khula khula mahasus bhai rasa malai. Go with the flow mood mahasu. Pani se jaile pani, chahe te maya hos, chahe te kapal ne hos, there badi raya bhancha, garo bhancha. Aaja bada khulna man lagcha. कारणहरू छ, दुईवटा यस्ता अतिथिहरू पनि छ जस पनि मजाले खुल्नेवाला छन्. इफ यु लभ सम वान, सेट इट फ्री रे. इफ इट कम्स ब्याक, इट्स योर्स. इफ इट डजन्ट, इट नेभर वाज. कपालमा पनि त्यस्तै हो. छोडिदिउँ, जबसम्म छ, भोलि हुन्छ हुँदैन, तबसम्म डिफ्रेन्ट हेयर स्टाइल गरिरह. एनिवेज, लागौँ आजको अतिथिहरूलाई स्वागत गर्नतर्फ इट्स माई शोमा. अतिथि नम्बर एक, पढ्नु चाहिँ उहाँले फेरि विज्ञान पढिदिनु भएको छ. र उहाँ एउटा ज्वलन्त उदाहरण के पनि हुनुहुन्छ भने पढ्न जरुरी छ, के पढ्न होइन. पढाइले तपाईँलाई मानिस बनाउँछ, जसलाई डिसिप्लिनमा राख्छ. जे काममा तपाईँ लाग्नुहुन्छ त्यसमा कति राम्रोसँग दृढता र संकल्पको साथ लाग्नुपर्छ भनेर त्यो पाठ र त्यो सिख सिकाउँछ. रिसेन्टली सिद्धिएको वान अफ द बिगेस्ट रियालिटी सो द भोइसको वान अफ द कोचेस हुनुहुन्छ. केमिस्ट्री पढ्नु भएको छ, म्युजिकमा यति राम्रो तरिकाले अगाडि बढिरहनु भएको छ. र अर्को अचम्मको कुरा, उहाँ सायद नै घरमा भात वा भुजा खानुहुन्छ अरे. हि इज ट्राभलिङ अल द टाइम. आजको यो शोमा पनि उहाँलाई मिलाउनलाई यति गाह्रो भयो हामीलाई. बिहान एउटा देशमा हुनुहुन्छ, बेलुका अर्को ठाउँमा पुगिसकेका हुन्छ. भोलिपल्ट फेरि नेपाल आउनुहुन्छ, कुन गाउँमा गएर पर्फर्म गरेर आउनुहुन्छ. नेपाल आउनुहुन्छ, काठमाडौँ फर्किनुहुन्छ, फेरि ट्रान्जिट बनाउनुहुन्छ, फेरि उहाँको अमेरिका टुर भइरहेको हुन्छ. सो लेडी एन्ड जेन्टलमेन, one of the finest musician of our times, Mr. Pramod Kharel.

0: सूचना संचार र मनोरञ्जनको आवास यो हो एफएम पाथीवास 104 मेगाहर्ज शंखुवासभा। पाथीवास एफएम समय सूचना। यो पाथीवास एफएम को समय हो, अहिले रातको 8 बज्यो।
1: सम्पूर्ण करदाताहरूमा खाँदबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
2: खाँदबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू:
2: नेपाली नागरिकताको प्रमाण पत्र,
1: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
2: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
2: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
2: जग्गाको नापी नक्सा,
1: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
2: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनु हुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खाँदबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुणथान, शंखुवा सभा।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ।
2: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
2: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
0: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 0295602050, 0295601041 र 0295603041।
3: आस्था सुन च्यादी गहना पसल 5 खपन्चा लिङलिङको शाखा अब 5 खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा।
4: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बर गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 5 खपन्चा लिङलिङ बजार
3: प्रोप्राइटर खड्ग विश्वकर्मा।
0: सम्पर्क नम्बर 98 4 23 65 082।
4: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर।
5: फोन नम्बर 98 11 33 96 97।

0: 2083 84 को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवासभा तथा भोजपुर जिल्लामा संचालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा संचालन हुने भएकोले उक्त कार्यक्रमहरू संचालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाई संखुवासभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, सालपा सिलिचो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संखुवासभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
2: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
2: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागज प्रतिलिपि।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 संखुवासभा, 0294-20-49 भोजपुर,
2: नवीन कुमार डागी 98-520-55-079 संखुवासभा, जुनिता राई 98-520-77-376 भोजपुर।
3: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
4: पुरानो ग्यास्ट्रिक अल्सर, हर्सा, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्मरोग, चिनी रोग, टन्सिल, बाथ, हाडजोनी, नसा, नाक कान, घाँटी, दम, पिनास, तल्लो पेट दुख्ने, महिनावारी गडबडी भएको, हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर, पाठेघर सम्बन्धी बाजोपनको समस्या, हात झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डी फोर आदिको उपचार साथै प्याथोलोजी, इसिजी, एक्सरे, भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295-70-292, 98-43-45-019 र 98-14-36-51-88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका 6 संखुवासभा।

तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुराना सुन रिफान गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कनपुर छ कनपुर बजार त्रिचोक, प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861137744 र 9153877475।

आधार गर्नु पाइन्छ।

0: गीत नाचेको, आफ्नो गीत हुँदैन, आफ्नो रीति संस्कृति हुँदैन, नचाहिने अर्काको गीतमा नाचेको छौ।
1: तपाईँलाई के छ मोडो अन गीत भनेको चाहिँ?
0: हो तिमीहरूले जान्दछ, तिमीहरूले तिमीहरूको बाउबाजे जन्माएको अनि त्यसपछि हामी जन्मेको नचाहिने। हाम्रोलाई राम्रो भन्नु पर्दैन, अर्काकोलाई राम्रो भन्नु हुन्छ, हाम्रै गीत बजाउनु पर्छ।
2: ल खेल्नु सुनौ त, हामी भनेको इमान निजित र पेस्टित भएको ताकमा लाखोले गाएको गीत हो यो। अब सबैजना नाच्ने, जसको ढाड दुखे चौले नाच्ने र जसले नाच्दैन त्यसको चाहिँ ढाडमा चिलाउने आएको रहेछ भनेर बुझ्छौ है।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसलले किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842444762
0: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 9840958990 मिसन टेरेन सप्लायर्स
0: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो
2: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो जस्ता पाता खानेपानी निर्माण सम्बन्धी सामान हिल ट्याङ्क रड सिमेन्ट पाइप इट्टा र रङ्ग रगानी गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस् उल्लास जस्ता पाता जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खाँदारी दिन मङ्गलादेवी थान सुमन्त्रक प्रोप्राइटर धनबहादुर रसाइली सम्पर्क नम्बर 9852517653 र 029560553

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपानी 9 तुमिन्टार खाद्य संस्थान अगाडि, सम्पर्क 029575045, 9842046156।
0: मनदेखि मन पराएका डिजाइनहरूको लागि।

0: प्रज्ञान एकेडमी सेकेन्डरी स्कुल भद्रपुर झापा।
1: खेलाउने
0: एक दिन छु माथेको देखिनस्

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखोपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
0: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
0: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 संखुवा सभा, 0294-20-49 भोजपुर,
0: नवीन कुमार डागी 98-5-20-55-079 संखुवा सभा, जुनिता राई 98-5-20-77-376 भोजपुर।
2: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभार्थीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 साउन 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
2: आवश्यक कागजातहरू: नागरिकता प्रमाणपत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 को दफा 3 र 10 को प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभार्थीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेसन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेका सम्पूर्ण लाभार्थीहरूको बायोमेट्रिक भेरिफिकेसन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सफकल र एक प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस एक प्रति, बाल पोषणको हकमा जन्म दर्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी एक एक प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम। थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन बिसुङके 98520 58129, वडा सचिव उपेन्द्र भट्ट 98520404 छ, सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर। सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ संखुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाइ सभा,
1: जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी
0: र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
2: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
3: कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
3: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
0: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया।
1: प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
3: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाइ संखुवा सभाको वेबसाइट
0: www.pmampsankhuwasabha.gov.np
3: बाट प्राप्त गर्न सकिनेछ।
2: आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
3: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि,
0: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
0: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 98520558079 संखुवा सभा र 029420049, 98207-73-76 भोजपुर। स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी,
1: आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा।
2: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083/3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: साथमा ल्याउनु पर्ने कागजातहरू:
2: नेपाली नागरिकताको प्रमाणपत्र,
0: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
2: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
2: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
2: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अध्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: खागबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, माने भन्ज्याङ संखुवा सभा।
4: पाखरीबास एफएम समय सूचना। यो पाखरीबास एफएम को समय हो, अहिले रातको 9 बज्यो।
5: सूचना संचार र मनोरञ्जनको आभार, यो एफएम पाखरीबास, खादबारी 3 धरथुमका संखुवा सभा।

0: आर्थिक समृद्धि र समाज रूपान्तरणका लागि अरुण उपत्यका भित्रको फरक आवाज पाखरीवास एफएम 104 मेगाहर्ज सधैँ
1: पाखरीवास एफएम समय सूचना यो पाखरीवास एफएम को समय हो अहिले रातको 10 बजे
2: तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो पाखरीवास एफएम 104 मेगाहर्जमा विविध कार्यक्रमहरू। यसका साथै आजको नियमित प्रसारण यही समाप्त भएको छ। भोलि बिहान 5 बजे नियमित प्रसारण लिएर उपस्थित हुने नै छौ। तबसम्मका लागि हामी सबै बिदा चाहन्छौ। हस्त शुभरात्री।

Yeah, सबजनालाई म्यासेज यो मेरो केटाहरूलाई, मेरो म्याच सिक्ने केटीहरूलाई, म्याच सिक्ने सब म्याच सिक्नेलाई, म म्याच सिक्नेलाई पनि म्याच यो

तिमीलाई पनि मलाई जस्तै भइरह होला जस्तो म त्यसैले आउन आऊ तिमी भाउ न खाऊ न हामी कुना काप्चा अँध्यारो ठाउँमा जाउन त्यसपछि गरौँला रातभरि मौज मेरो बोका बोका पारा कस्तो लाग्यो नि हो।

0: भने राम्रो गीत, नराम्रोसँग सुन्छस् भने नराम्रो डिस। पचाउनेले पचाउँछ, नपचाउनेहरूले मुखमा औँला कोचालेर छादे हुन्छ।
1: कोही साथी प्रहरी बने, कोही साथी गुन्डा, कोही चाहिँ खलासी गर्छ, म चाहिँ आफ्नै धुनमा।

0: जिस दिन मुझे यहाँ पर खड़ा ही कर दिया यहाँ पर
1: भाई।
2: तो आप अभी देखिए,
0: ओह माय गॉड, पहले तो हाथ जरा कंपेयर कर लो भैया, ये देखो
1: कसम से इतना बड़ा हाथ है ना, चादर बिछा के छोटा बच्चा सो सकता है यहाँ पे।
3: ब्रिटेन लाई कम्पेयर गरिनुहुन्छ कि हुँदैन अडियन्सबाट? धेरै कम्पेरिजन हुन्छ,
4: कम्पेयर चाहिँ अब गर्न मिल्दैन किनकि यस्तो हो, मभन्दा अगाडि जन्मेको हो हाम्रो लाउरेलाई, होइन म पछि जन्मेको हो। अब लाउरेलाई म जत्रो हुँदा म बच्चै थिएँ, त्यसैले कम्पेयरै गर्न मिल्दैन। अब मैले अहिले जे भोगिरहेको छ यो भोगिसकेर अरू चिज भोग्दैछ लाउरेले, अब कसरी कम्पेयर गर्नु त मिल्दैन। सिनियर सिनियरै हुन्छ, जुनियर जुनियरै हुन्छ।
3: लाउरे र ब्रिटेनलाई कम्पेयर गरे